ब्रह्मयजे बणायो परखै ब्रह्मा चोला।

0: काई तैगुनरी वरुचन तैगुनरी ओ छाउचन सुचन निर्लामा भोकाई छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रथ घोडा राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फूल फुल्यो मधुमालतीको फूल झैं जवन गयो कुन चाहिँ मरतले गरिदिन्छ नि सपा कुन दैव दिन्छन् पति संकोच नि सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति
1: हजुर यस्तै वैरागी
0: कि पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँआबा कसलाई माइले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन पोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ मैले बर्जा जै पिटी छाती कन्यादान दिवस सानु भयो धर्म प्रहात्रै रह्यो सुगासुर त नमानि पठाई बक्सेवस छोरीलाई बाली बितेरै गयो फूल फुल्यो नजरी सबै बनाभरी घाम लाग्यो सहरी खोला एक बारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला बुबाको घरमाथि ठुलो नेवलपाती त्यो भन्दा ठुलो टुनी छोरीको कर्जा नखानु बुबाले पावला छ सातै जुनी वरुणमा पुत्र किनी ल्याए घरमा मन्त्रीहरूले जसै गर्छु म यज्ञ भनेर राजाले ठिटली गरे तसै ए वर्मा पुत्र बेदार बेसारी यो यज्ञ खमा महा लागे बालक थर थर कामना अतन्त डले
2: मेरो नाम तोला थापा कालीपोखरी वडा नम्बर 8 कान्छो गाविस हो नमस्कार सबैलाई
3: नमस्कार मेरो नाम अनिका खरेल वडा नम्बर 8 कान्छो गाउँपालिका

मिथ्या लाग्न गयो कलंकी हरिलाई सुन्नु भए थियो जब कोही मित्र लिएर गोर बनामा घुम्दै पुगे माधव देखे असो समय प्रसन्न बनामा नै मारिएको जब देखे सिंहर भालुको पनि चाहिँ संग्राम भएको तब भालुका दुई पाइला पर पर हेर्दै खोज्दै गए कोही घोर गुफा निकै पर पुगे त्यक्ता त्यहीँ रोकिए फर्कन्छु म छिटै भनेर सामा राखेर साथी सभा एक्लै घोर गुफा बिखे खुरु खुरु पस्ता भए माधव खेल्ने दिव्यमणिली शिशु ताई देख्नु भयो कृष्णले देखि एक नयाँ व्यक्ति उच्च स्वरले चिच्याए त्यही दाइले देखे त्यो अनि जम्मा

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
3: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो हो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
3: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: घुमे मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906486। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलाखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटि देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी भैरुङ्गे बेस्तीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर पौटी भैरुङ बेसी दोलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूरीमाया तामाङ खुङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होब मेगु सिङखाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपद्म सम्भवले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन, इष्टमित्र, कुल कुटुम्ब, भाइ बन्धु, नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम्रा छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्य तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाइँहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण छुङबा परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते शुरू भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60। बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
2: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठिक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
4: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
5: होइन साइला दाई, के बिग्रियो, खटङटन खटङटन पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रे त खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
5: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
6: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
5: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको प्रतीक्षा गरिरहनुभएका तमाम आदरणीय श्रोता मित्रमा बिहान उदय जस्तै मनभरि उत्साह र पाखुरी भरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्रमा हार्दिक स्वागत गर्दै कार्यक्रमको साथमा उपस्थित छु म विनिता अनि साथमा हुनुहुन्छ पण्डित बद्रीप्रसाद सापकोटा लामा गुरु डुक्पा लामा र प्राविधिक साथी सुजन हरेक दिन गगनका तारा झरेपछि सूर्यको प्रकाशको पदार्पण सहित मानिसले आफ्नो दैनिकी शुरू गर्ने गर्छ तपाई हामी पनि आफ्नो दैनिकीमा फर्किसकेका छौं बिहान कसरी बिताउँदै हुनुहुन्छ तपाईँको बिहानलाई अझ सुन्दर बनाउन र दिनलाई असाध्यै सफल बनाउनको लागि शुभ बिहानीको पवित्र सौगात स्वरूप कार्यक्रम लिएर प्रत्येक दिन बिहान तपाईँ सामु आइपुग्ने गर्छौं कार्यक्रममा हामीले हाम्रा मौलिक भजन श्लोकहरू कहावतहरू प्रस्तुत गर्दै आएका छौं भने नियमित कार्यक्रम राशिफल अंश अनि रेडियो सैगौंबाट प्रसारण हुने कार्यक्रमका झलकहरू तपाईलाई सुनाउने गर्छौं श्रोतावृन्द आजको कार्यक्रमको शुरूआत गरौं पहिलो राशिफल अंशबाट राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्रीप्रसाद सापकोटा
1: मित्रैका सँगमा त भेट गर्दा मनमा खुसी छ हुने छोरा छोरीसँग त भेट गर्दा आँखामा सुने प्रियालाई त देखने बखतमा आँखा त कर्के हुने रात आँखा हुनेछ शत्रु देखता मनमा त रिसले छुने
2: नमस्कार रेडियो सैलो सामुदायिक एफएम बैठे थोपलो साथ में गया हाथ बाद प्रसाद सापकोट आज विक्रम संवत 2083 साल आश्विन शुक्ल पक्ष सन 2026 अक्टूबर 12 तारीख आश्विन 26 गते सोमवार द्वितीय तिथि दक्षिणायण शरद ऋतु रौद्र नाम संबद्ध सर स्वाति नक्षत्र छत्र जोड तुला राशि का पश्चिम में शेत चंद्रमा छ शायद गर्दा लाभ हुने आजका जोगिनी उत्तरमा छन् शायद गर्दा पछाडि र पाए जोगिनी पारणी आजका दिन 28:55 बोलेका छन् उदय 6:02 अस्तय 17:36 हुन्छ अब कार्यक्रम शुरू गरौं
3: राशिफलबाट यस राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँले सामाजिक काममा खट्नुपर्ने छ अरूको लागिमा पूरा सक्रियता भएर काम गर्नुपर्ने त्यस्तो पनि देखिएको छ आफूले विचार पुर्याउनुहोस् गरेका कामहरूबाट लाभदायकै देखिएको छ वृष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य आर्थिक केही लाभ पनि हुन्छ तर त्यसमा केही खर्च हुने बेला पनि आएको छ र तपाईँलाई कृषिजन्य व्यवसायबाट राम्रो आमदानी पाउन सक्नुहुने देखिएको छ मिथुन राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ तपाईँको मन अलिकति केही कातर हुन सक्छ चञ्चल पनि हुन्छ र अब चञ्चल भयो भनेर तपाईँले हतछाए नहुनु एकदम आफूले मन डर पारेर काम गर्दै लैजाने गरेको काम सफल हुन्छ त्यसबाट उन्नतिको अवसर पनि आउन सक्छ कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय लाभदायकको समय छ पढाइ लेखाइतिर त्यति ध्यान जान अलिकति गाह्रो पर्छ छलफल गर्नतर्फ यतापट्टि मानिसहरू जम्मा हुन सक्छन् राम्रो कुराको छलफल पनि हुन सक्दछ त्यस छलफलबाट केही निचोड पनि निस्किन सक्ने सम्भावना छ सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य रहनेछ नयाँ ठाउँको भ्रमण हुनेछ कुनै सभा समारोहमा सहभागी हुनुपर्नेछ कुनै आफ्ना साथी मित्र मानिसहरूसँग भेटघाट पनि हुने सम्भावना देखिएको छ कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ मन चञ्चलता हुन्छ काम गर्न पनि त्यति मन अलि नलाग्ला पढाइ लेखाइहरू अनि आवश्यकी अनुसारको हुन्छ आवश्यकी काममा बडो मन लाग्ने त्यस्तो सम्भावना देखिएको छ तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँको मनमा अनावश्यक विचार आउनेछ मन अन्त जान पनि सक्ने सम्भावना देखिएको छ त्यसकारणले मनलाई खैचेर काम गर्दै लैजानु होला सफल हुन्छ वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले समाजको काममा सहभागी हुनुपर्नेछ। यातायातको साधन प्राप्त हुने सम्भावना छ अनि केही सुख शान्तिकै समय आएको देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको आत्मसन्तोष हुने बेला आएको छ। तपाईँलाई कतैबाट केही उपहारको रूपमा केही आउने सम्भावना पनि देखिएको छ। महत्वपूर्ण चिजहरू प्राप्त हुन सक्ने सम्भावना पनि देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय ठिकै छ। तपाईँको मन पढाइ लेखाइमा जान सक्छ र नयाँ ठाउँको भ्रमण हुनेछ। नोकरीतर्फ फलदायी पनि हुन सक्ने सम्भावना देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँलाई केही नोकरीबाट उपलब्ध राम्रो उपलब्ध हात लाग्ने सम्भावना छ। भोग्य चिज पनि राम्रोसँग मिल्ने देखिएको छ। आफ्ना मित्र मानिसहरूसँग भेटघाटमा पनि केही समय बित्ने देखिएको छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँले गरेका काममा सफलता मिल्नेछ। नयाँ उद्योग व्यवसाय अध्ययनको अवसर पनि आउने सम्भावना पनि देखिएको छ।
4: राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज चरीपुर चली ध्यान गोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशि हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले राशिफल अंश श्रवण गरिसक्नु भएको छ। नेपाल अनेक जातिका भाषा संस्कृति छन्। तीनका आफ्नै परम्परा छन्। सबैमा परम्परा, एकता, सहिष्णुता, परोपकारको भावना, सभ्यता र शिष्टता सम्मान छ। सबै धर्म संस्कृतिको सार आधार एउटै छ। तसर्थ विविधता भित्रको एकता नेपाली संस्कृतिको मूल खम्बा हो। त्यसैले हामीले अर्को राशिफल अंश लामा राशिफल प्रस्तुत गर्दैछौ। लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्छ लामा गुरु डुक्पा लामा।

0: ಇದೇ ನಮಸ್ಕಾರ ಸೇವಾ ಜೊಲ್ಲೆ ಜುಲಪ್ಪ ಸೇವಡೆ ಒಡಿಸ್ ಪಾತ್ರ ಅನುಸಾರ ನೋ ವರ್ಗ ಜೋಗ ಸಾಥ್ನ ಉಪಸ್ಥಿತ ಬಯಸಕೇಕು ಚು ಮನಿರಾ ಜಲಾಮೆ ಪಾಖ್ರಿನ್
1: ಆದಿಕ್ರಮ ಸಂಬತ್ 2083 ಅಸ್ತೋ 26 ಗತೆ ಸೋಮವಾರ ಅಕ್ಟೋಬರ್ 12 ತಾರೀಖ ಬುದ್ಧಿಸ್ ಪಾತ್ರ ಅನುಸಾರ ಆಜ ದಾವ ಗುಬಾಂಗಿ 2 ಗತೆ ಬಿರಾಲು ನಿಮಾನ್ ಬುದ್ಧಿಸ್ ಪಾತ್ರ ಅನುಸಾರ ಆಜಗೋ ದಿನಕ್ಕೆ ಜೋಗ ಇಸ್ ಪ್ರಕಾರ ಛ ಆಜ ನಯ व्यापारहरू सुरुवात गर्नु नहुने गरेको व्यापारलाई निरन्तर दिनुपर्ने छेडगरी केसका निम्ति राम्रो छैन र आजको छु अनि लुङ परेको छ र आजको जोगिनी उत्तार र आज नाकको तिथि परेको छ 11 बजेसम्म नाकलाई प्रार्थना गर्नु भयो भने राम्रो नाकले प्रार्थना लिन सक्ने छ लो वर्ग
0: जिवालो मुसाफरको मित्रलाई आज राम्रो देखिएको छ सहयोग र राम्रै हुनेछ ढुक्लो गरुल वर्गको मित्रलाई राम्रो देखिएको छ कुनै पनि बित्न बाधा छैन ढुक्लो गरुल वर्गको मित्र ढुल्लो नाग वर्गको मित्रलाई राम्रो देखिएको छ कुनै पनि बित्न बाधा छैन आयोजन राम्रै हुनेछ
1: तालो घोडा वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्नु खोजेको कामहरू एकदम सफल भएर जानेछ लुग्लो भेडा वर्गको मित्रलाई आज सोक्ष धर्मको तिथि धर्म गर्नुहोस् पुण्य कमाउनुहोस् अन्य सम्पूर्ण कामहरू राम्रो हुनेछ केलो बाँदर वर्गको मित्रलाई आज राम्रो छ यहाँले पनि कुनै त्यस्तो अप्ठ्यारो बाधाहरू भोग्नु नपर्ने देखेको छ झ्यालो चरा वर्गको मित्रलाई राम्रो गरेको काम सिद्ध गर्नु खोजेको कामहरू पनि छिटो छैटो भएर जानेछ खिलो कुकुर वर्गको मित्रलाई आज लासा भएकोले टाढा यात्रा आर्थिक कारोबार व्यापार व्यवसायहरू एकदम फैलिएर जाने देखेको छ फक्लो बजार वर्गको मित्रलाई आज राम्रो तपाईँले पनि गर्न खोजेको काम गरिराख्नु भएको काम कुनै त्यस्तो अप्ठ्यारो विघ्न बाधाहरू केही पनि नदेखिने भएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन हृदयले फ्याफुल्ल नमस्कार सेवा शुभ दिन
2: राशि फलांश सुनिरहनु भएको छ भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट राशि फलांश सुनिसक्नु भएको छ नेपाल बहुजाति बहुभाषी बहुसांस्कृतिक अनि बहुधार्मिक मुलुक हो यहाँ सबैलाई थाहा नै छ विविधतामा एकता नेपाली संस्कृतिको मूल विशेषता हो नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्याउँछ नेपाली संस्कृतिमा देखिएको विविधता समस्याको रूप नभई एकताको रूप सौन्दर्यको आधार पनि हो यसैले हामीले कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटाको राशिफल अंश यसै गरी लामा गुरू डुक्पा लामाले प्रस्तुत गर्नुभएको राशिफल अंश सुनाइसकेका छौं कार्यक्रमको महत्वपूर्ण अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमको झलक अबको पालामा श्रोताबिन आज सोमबार पनि सदाचै बिहान 5 बजे रेडियो शुभारम्भ भइसकेको छ 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो 5:30 देखि 6 बजेसम्म स्थानीय भजनहरू सुन्नुभयो 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी सुन्दै हुनुहुन्छ 7 बजेदेखि 7:30 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ 8:15 देखि 9 बजेसम्म जनसचेतन आवाज पुनः प्रसारण सुन्न सक्नुहुनेछ 9:00-9:15 उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ 9:15-10 सैलुङ देउराली सुन्न सक्नुहुनेछ 10:00-10:05 थामी भाषाको समाचार सुन्न सक्नुहुनेछ 10:05-11 पप गीतहरू सुन्न सक्नुहुनेछ 11:00-12:00 हिन्दी गीतहरू 12:00-1:00 लोक दोहोरी गीतहरू सुन्न सक्नुहुनेछ 1:00-2:00 चलचित्रका गीत 2:00-2:15 सैलुङ समाचार सुन्न सक्नुहुनेछ 2:15-3:00 आधुनिक गीत सुन्न सक्नुहुनेछ 3:00-3:15 उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ 3:15-4:00 लोक दोहोरी गीत सुन्न सक्नुहुनेछ 4:00-4:15 रेडियो सैलुङको स्थानीय समाचारहरूको संगालो सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ 4:15-5:00 लोक पप गीत सुन्न सक्नुहुनेछ 5:00-6:00 बाल गीत 6:00-6:30 सैलुङ समाचार 36:00-8:00 गीतहरू सुन्न सक्नुहुनेछ 8:00-8:45 गीतहरू सुन्न सक्नुहुनेछ 8:45-9:15 बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ 9:15-10:00 आधुनिक गीत सुन्न सक्नुहुनेछ 10:00 रेडियोका सम्पूर्ण प्रसारण बन्द हुनेछ।

तपाईले दिनभर प्रसारण हुने कार्यक्रमको झलक सुनिसक्नु भएको छ। अब भने दोलखा र दोलखा आसपासका मौलिक संस्कृतिहरू तपाईलाई सुनाउँछौ। यहाँका अग्र ज्येष्ठजनहरूको आवाजमा सजिएका निकै सुमधुर र मिठा भजन श्लोकहरू तपाईँलाई पस्कदै आएका छन्। मानिस र माटोको अटुट सम्बन्ध वा नाता हुन्छ, यी सम्बन्ध र नातालाई नै देशभक्ति भन्ने गरिन्छ। आफू जन्मिएको देश जस्तो भए पनि सबैलाई राम्रो लाग्छ। आँखाको नानी जस्तै सम्झेर अनि आफ्नो मुटु जस्तै छानेर आफ्नो भूमिलाई, आफ्नो माटोलाई, आफ्नो संस्कृतिलाई सबैले भक्ति भावनाले पूजा गर्ने गर्छन्। आफ्ना मौलिकताहरू पनि हाम्रा संस्कार र संस्कृति हुन्। यस्तै आफ्ना मौलिकता जन्माउँदै, हुर्काउँदै र आजसम्म संरक्षण गर्दै ल्याउनु हुने ज्येष्ठ नागरिकहरूका आवाजमा सजिएको मौलिक परम्परा कर्णप्रिय स्वरका धनी दोलखा विमिचोर नगरपालिका जिलुका पदम प्रसाद चौलागाई र फस्कुका भक्तबहादुर खड्काको आवाजमा सजिएको यो निकै दमदार दोहोरी स्रोत सुनाउँदै

0: अहिले राज्यले घमण्डी बलिको हरू भयो सब यहाँ
1: देवी एउटी खडा भइन् जब तहाँ देखेर खुसी भए आफ्ना हतियार ती भगवतीलाई सबैले दिए दिए चक्रती विष्णुले शिवजीले आफ्नो त्रिशूल दिए राम्रो हारती शेखले पवनले त्यो शङ्ख पासा दिए
0: यसरी सीताका अनेक अरू तहाँ प्रलाजी गर्दै थिए ब्रह्माले पनि आई त्यही बखतमा बिन्ती चढाई लिए यो नाथको नपराध ठुलो यस बखत राजा बलिले गर्यो त्यसको कर्म यहाँ मिलेर अहिले साह्रै विपदमा पर्यो
1: आइसी लन्न भनेर कम्मर कसी छाने कुराले गरी निर्वाह किन गर्दछ सब चुजुक देखा गाडी सरी तेरो छैन मलाई केही डर भर काके धाक देखाउँछस् मैले आँटी लिए भने छिन महामाचु यही मर्दछ
0: अहिले लड्नु पर्यो भनी डर गरी भाग्ने यो सुर गर्दछ आपाजी अब लौ मेरो सँग महा कुनवीर अघि सर्दछ आजै कौरव सब नमारिकन त छोड्दिन दिउँदै यहाँ तैले गर्नु सीमा निजाई।

0: संसार मेरो पनि माचेरे सहजैर नस्थल विखे मलाई नराम्रो गरी
1: भात भट उन्नत जाति कौरव कहाँ भाडा पनि माजनु खानु त्यही पुरा र काम गर्नु जुठो पुरा स्याहार्नु खुसी पार्नु त कौरव पछि पछि लागेर हिँड्नु अनि जुत्ता बोक्नु छ मारे कैसरी भई मोल्नु ती जुत्ता पनि
0: सलाई मार्न अब केही छैन गाह्रो घरै छोराको अनुहार हेर चोराको कुन गर्दा

0: अनि भन फर्नलाई गोठमा गोरु लगी हुलिसियरी भने पखेस तकाले छोर फेरि यही तले हुलिसियरी भने छु तेरै बङ्गारा
1: बाते कौरवको समाधि टुपीमा मैले निमोसिकन तेरा ती सय भाइ नमारिकन त बुझ्दैन मेरो मन बाते कौरवको समाधि टुपीमा मैले निमो ठिकन तेरा ती सय भाइ नमारिकन त बुझ्दैन मेरो मन
0: दास हो यो अघि वंशको घरमा जन्मेर झल्खानमा स्वर्नु ठग्नु सिवाय के अर्थ मन छैन तेरो यहाँ धिक्कार हो तैले विमाफ गर्नु कैदीको छोरो भई लाज लाग्दैन तलाई त बोल्न अहिले बसेर ठुलो भई
1: रानी द्रौपदीको सभाको बिचमा व्यतीत गरी चिस किन देखिसी अहिले आएको पाँच भाइ तै पालीको ज्यान लिन
2: तपाईँले भीमेश्वर नगरपालिका चार जिरो निवासी रेष्टजन पदम प्रसाद चौलागाई र सैलुङ गाउँपालिका फस्कु निवासी ज्येष्ठजन भक्तबहादुर खड्काको आवाजमा सजिएको यो निकै लोकप्रिय स्वर्णप्रिय दोहोरी श्लोक तपाईँले श्रवण गरिसक्नु भएको छ। नेपाली संस्कृतिमा इन्द्रिणी जस्तै अलग अलग रंगको मिश्रण छ। जसरी अलग अलग रंगहरू मिलेर इन्द्रिणी बनेको छ, त्यसरी विविध जात जाति देश र परम्पराका नेपालीहरूको विविधतामा एकताबाटै नेपाली संस्कृतिको निर्माण भएको छ। त्यसैले नेपाली संस्कृतिलाई इन्द्रिणीसँग पनि दाँच्ने गरिन्छ। यस्तै नेपाली संस्कृतिको अर्को रंग छर्दै अर्को रंग भर्दै रामायणको श्लोकलाई यसरी अभिव्यक्त गर्नुहुन्छ। दुलका सुनखानीका ज्येष्ठजन खड्ग प्रसाद शिवाकोटी।

गर्दछु बाँकी छैन त साधु सुन अहिले समय गर्दछु आउला जब यो कलि बगतमा प्राणी दुराचार भई गर्ने भने तरमा गरै गर्ने निन्दा पनि अर्काको धन कानेलाई अभिलाष गर्नुहोस् भने कोही जनता पराशिरीमा त हुन कोही त हिंसामा देहैलाई त आफ्नो जानी रहन नाचे पशु काम कहीं चाकर भैर रहन।

0: ब्रह्मा को करुणा
1: ये ब्रह्मन गति हो शुभ शुभ सब।

0: यिनै संस्कार र संस्कृतिहरूलाई हामीले कार्यक्रममा जोड्दै जोड्दै आइरहेका छौं।
1: रामायणको श्लोक वाचन गर्दै हुनुहुन्थ्यो ज्येष्ठजन खड्ग प्रसाद सेवाकोटी। आगामी श्रृंखला पनि हामी लोक परम्पराले सिंगार्नेछौ। आजलाई भने कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिए। कार्यक्रम सुनौलो बिहानीको आजको अंशबाट कार्यक्रम प्रस्तुत गर्ने टोली हामी सबै बिदा हुन्छौं।

0: नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। बुढ़ी गण्डकी बाढ़ीबाट 95 जनाको उद्धार, 35 जनालाई काठमाण्डु ल्याइयो। बुढ़ी गण्डकी नदीमा बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारद्वारा स्वीकार। पहिरोले नदी थुनेर बनेको स्थायी बाँध फुट्दा, बुढ़ी गण्डकी बाढ़ी आएको ईसी मोडको प्रारम्भिक विश्लेषण। भोटेकोशी बाढ़ीमा 269 बालबालिकाले अभिभावक गुमाए। र दोलखाको सदरमुकाम चरीकोटमा बजार अनुगमन तीव्र।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

avo samachar vistar ma. अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ईसी मोडले गोर्खाको मा आएको बाढ़ी पहिरोले थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढ़ी गण्डकी नदी प्रणालीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरेको छ। आइतबार यस्तो विवरण सार्वजनिक गर्दै ईसी मोडले पर्वतीय जोखिम बढ़ेकोमा चिन्ता समेत व्यक्त गरेको छ। आइतबार बिहान करिब 4 बजेतिर बाढ़ी शुरू भएको थियो। बाढ़ीले बुढ़ी गण्डकी करिडोर भई लेदो गेगेर न फोहोर बगाएर तलतिर ल्याएको थियो। जलसतहमा उतार चढ़ाव आएपछि जोखिम बढ़ेपछि स्थानीय प्रशासनले बुढ़ी गण्डकी त्रिशुली र नारायणी नदी तटीय क्षेत्रको समुदायको लागि चेतावनी समेत जारी गरेको थियो। बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म 95 जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। उद्धार गरिएका मध्ये 9 जना विदेशी नागरिक सहित 35 जनालाई आरूघाटबाट काठमाण्डु ल्याइएको नेपाली सेनाले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारको लागि नेपाली सेनाका 4 वटा हेलिकप्टर तथा स्थलमार्गबाट सैनिक टोली परिचालन गरिएको छ। अन्य सुरक्षा निकाय र सम्बन्धित सरकारवाला संघको समन्वयमा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। बाढ़ीले आरूघाट धादिङ जोड़ने मोटरेबल पोल बगाएपछि उक्त क्षेत्रको सड़क सम्पर्क प्रभावित भएको छ। पुल क्षतिग्रस्त हुँदा आरूघाट र धादिङ बीच उक्त पुल भएर हुने सवारी आगमन पूर्ण रूपमा बन्द भएको छ। यसले स्थानीयवासीको आवाजावत तथा प्रभावित क्षेत्रमा सड़क मार्गबाट राहत सामग्री र उद्धार टोली परिचालन गर्न कठिनै भएको हो। पुल बगाएको स्थानमा सड़क सम्पर्क पुनर्स्थापनको लागि बेली बीच जडान गर्ने तयारी गरिएको छ। त्यसका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली प्रभावित क्षेत्रमा खटिएको बताइएको छ। गोर्खाको बुढ़ी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढ़ी गण्डकी नदीको आरूघाट भन्दा माथिल्लो जलसतह मापन यन्त्र नै नभएकाले बुढ़ी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टडेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 1.5 महिना अघि भदौ 10 गते भोटेको सीमा बाढ़ी आउँदा पूर्व सूचनाको लागि राखिएका मापन केन्द्र नै बगाएको थियो। हिजो आएको बाढ़ीको आएको गोर्खाको उङलिङलुङ र स्यार खोलामा भने त्यस्तो प्रणाली जडान नै गरिएको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि मात्र एसएमएस पठाइएको थियो। सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दाको लागि मात्रै काम लागेको विश्लेषण छ। नदी थुनिएको ठाउँबाट नजिकैको बस्ती सरकारले प्रवाह गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्र काम लागेको बताइएको छ। नजिकै थुनिएको ठाउँबाट नजिकैको बस्ती सिर्दीवास फिल्लिम र घट्टेखोलाका बासिन्दाले जगत लगायतका तल्लो क्षेत्रका बासिन्दालाई फोन र सामाजिक सञ्जालबाट सतर्कता रहन खबर गरेका थिए। भदौ 10 गते भोटेकोसी बाढ़ीमा परि 169 बाल बालिकाले अभिभावक गुमाएका छन्। बाबुआमा दुवै गुमाएका, सम्पर्कविहीन भएका 41, आमा गुमाएका, सम्पर्कविहीन भएका 67 र बुबा गुमाएका, सम्पर्कविहीन भएका 161 बाल बालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको बाढ़ी प्रभावित बाल बालिकाको प्रारम्भिक प्रतिवेदन 2083 तथ्याङ्क हो। परिषदका अनुसार अन्य 315 बाल बालिका पनि प्रभावित बनेका छन्। उनीहरूका अभिभावक सुरक्षित भए पनि बाढ़ीका कारण प्रभावित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ी प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाको व्यवस्थापन, सुरक्षा र हुर्काईमा चुनौती आउँदै त्यसबारे ध्यान दिन

0: छुट्टी मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सदरमुकाम चरीकोटमा सञ्चालनमा रहेका खाद्यान्न फेन्सी पसलहरूको बजार अनुगमन गरिएको छ। धनसर नगरपालिकाले सदरमुकाम चरीकोटमा सञ्चालन रहेका खाद्यान्न फेन्सी पसलहरूको अनुगमन गरेको हो। अनुगमनका क्रममा अधिकांश पसलहरूमा खान अयोग्यमा सकिएको बिस्कुट लगायतका खाद्यान्न सामग्रीहरू बिक्री वितरण भइरहेको पाइएको नगरपालिकाका बजार निरीक्षण अधिकृत माधव प्रसाद सुवेदीले जानकारी दिनुभयो। अनुगमनको क्रममा कतिपय पसलमा म्याद गुज्रिएका सामान राखिएको, नगरपालिकामा व्यवसाय दर्ता नभएको, साइन बोर्ड नभएको, मूल्य सूची नभएको जस्तो समस्या देखाइएको पाइएको छ। फेन्सी पसलमा खाद्यान्न सामग्री एकै ठाउँमा राखेर बिक्री वितरण गरेको, कस्मेटिक सामग्रीहरूको म्याद सकिएको पाइएको हो। मिठाई पसलमा सरसफाई नगरेको पाइएको छ। अनुगमनको क्रममा केही व्यापारीहरूले बजार सड़कमा नै व्यापार गरेको समेत पाइएको छ। अनुगमनमा भैमसर नगरपालिकाका अनुगमन समितिका संयोजक एवं उपमेयर कमला बस्नेत, निरीक्षण अधिकृत माधव सुवेदी, प्रसाद सुवेदी, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो। दोलखाको सदरमुकाम चरीकोटमा रहेको परोपकार महिला बच्चा तथा ऋण सहकारी संस्थाको 15 वार्षिक छावरण सभा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अक्षर चौलगाईको अध्यक्षतामा भएको सभामा संस्थाका अध्यक्षले वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सुपरिवेक्षण समितिका संयोजक राधिका खुलालले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारण सभाको अवसरमा ज्येष्ठ शेर सदस्य तुलसा माया चौलगाई, उत्कृष्ट शेर कारोबार गर्नुहुने कल्याणी सुवेदी शिवाकोटी, उत्कृष्ट मासिक बचतकर्ता सरस्वती कुमार बस्नेत, उत्कृष्ट दैनिक बचतकर्ता रेणुका श्राष्ठ, उत्कृष्ट ऋणी शेर सदस्य हरूण नेलमाया भुयाल, अरूणा देवी श्राष्ठ, उत्कृष्ट बचतकर्ता हेमकुमारी बस्नेत, सहकारीका संस्थापक अध्यक्ष शर्मिला सापकोटालाई सम्मान गरिएको छ। साधारण सभालाई सभामा बागमती प्रदेशका बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष जीवराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा, सहकारी संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार शर्मिला सापकोटा र ऋण लगानी तथा असुली उपसमितिका सदस्य शान्ति नेपाल लगायतले परोपकार महिला बचत तथा ऋण सहकारी संस्था महिलाहरूले मात्र सञ्चालन गरेको सहकारी संस्था मध्ये जिल्लाकै उत्कृष्ट सहकारी संस्था भएको बताउनु भएको हो। सहकारी महाल 2018 जना महिला र 464 जना बाल बचतकर्ता रहनु भएको छ भने सहकारीमा गत असार मसान्तसम्म 17,85,196 रूपियाँ कुल पुँजी रहेको बताइएको छ। दशैं तिहार लक्ष्य सामान तथा ठूला आयोजना उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातोपानी नाका सञ्चालनको तयारी गरेको छ। गत भदौ 15 गतेदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका केही दिनभित्र खुल्ने जानकारी चिनिया पक्षबाट प्राप्त भएको सरकारी अधिकारीहरूले बताउनु भएको छ। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रसाद गिरीका अनुसार चिनिया पक्षले नाका सञ्चालनको तयारी गरिरहेको हो। विश्व दृष्टि दिवस 2026 को अवसरमा रामेछाप कारागार कार्यालयमा आयोजित निशुल्क आँखा परीक्षण शिविरबाट 163 जना लाभान्वित हुनुभएको छ। शिविरमा कैदीबन्दी तथा कारागारका कर्मचारीको आँखा परीक्षण गरी 87 जनालाई निशुल्क चश्मा वितरणको साथै आवश्यकता अनुसार निशुल्क औषधि समेत वितरण गरिएको बताइएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। नेपाल मौसम विज्ञान विभागका अनुसार सोमबार देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसूनी वायुको आंशिक प्रभाव रहेको छ। भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली भूभाग तथा देशको पहाड़ी भूभागमा आंशिक बादल लाग्नेछ। देशको तराईको भूभागमा मौसम मुख्यतया सफा रहनेछ। सो दिन कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ।

जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। बूढ़ी गण्डकी बाढ़ीबाट 95 जनाको उद्धार, 35 जना काठमाडौँ ल्याइयो। बूढ़ी गण्डकी नदीमा बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारद्वारा स्वीकार। पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बूढ़ी गण्डकीमा बाढ़ी आएको ईसी मोडको प्रारम्भिक विश्लेषण। भोटेकोशी बाढ़ीमा 269 बाल बालिकाले अभिभावक गुमाए। र दोलखाको सदरमुकाम सरीकोटमा सञ्चालनमा रहेका खाद्यान्न फेन्सी पसलहरूको अनुगमन। हवस् त, सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु गौरीशंकर र कालिंचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
2: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिंचोक गाउँपालिका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिंचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
1: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू: एक टीममा 12 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना, खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
2: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क ₹5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, ओडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
1: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाण पत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
2: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844239595, 9855106038। रामशरण ठकुरी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी दुलखा।
3: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
3: ए त्यसो भने त काठमाडौँ गएर एकपटक हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
4: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
3: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँडरक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरू हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरू हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844214235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भूमे मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङ्चो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589970 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पावटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी भैरुङ्गे बेसीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजयदशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर पौटी भैरुङ बेसी दोलखा।
2: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौं।
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे। स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि सेतीदेवी मन्दिरको प्रांगण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863364063, भीरामणि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
0: विजय दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा आयोजित बिगु गौरीशंख र कालिङचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
1: विजया दशमी तथा शुभ दीपावली 2083 पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी मिगो गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिङचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिङचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
0: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म, स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू: एक टीममा 12 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना, खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
1: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क रू 5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, ओडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
0: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844236995, 9855106038। रामशरण ठकुरी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी, दुलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वार्ड नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परी बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घ्यो कार्यक्रम साङ्गे होब मेगु सिंघाम ध्यो चेनमा पुगोस् भनी र फब छेरिसीले शक्ति दियोस् गुरू पदमा सम्भवले सहयोग गरोस् भनी गरिने घ्यो कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाढी छेलिङ गुम्बाका लामा गुरूहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहोलीबाट घ्यो सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानी आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तमाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीता देवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026। हार्दिक निमन्त्रणा
3: दोलखा जिल्ला गौरी संघर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूरीमाया तामाङ ख्युङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहित भएको छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होब मेगु सिंघाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपदमा सम्भवले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानी आफन्तजन इष्ट मित्र कुलकुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम र छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्य तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाईहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तमाङ, नर्बु नुर्बु तमाङ लगायत सम्पूर्ण ठुङ्बा परिवार गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते सुरु भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
1: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
1: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा।
2: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
3: होइन साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
2: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
2: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: ख्याल राख्नुहोस्।

0: तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: जनस्वास्थ्य कार्यालय दुलखा।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिट विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-3715-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्रपत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल असोज महिनाको 26 गते सोमबार आज प्रकाशित पत्र पत्रिकाले पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा इसिमुरको प्रारम्भिक विश्लेषण, पहिरोले नदी थुनेर बनेको स्थायी बाँध फुट्दा बाढ़ी आयो, मेलम्चीको पानी पर्खदै उपत्यकावासी, बुढ़ी गण्डकी बाढ़ीबाट 95 जनाको उद्धार, 35 जनालाई काठमाडौँ ल्याइयो लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। बुढी गण्डकी बाढ़ीबाट 95 जनाको उद्धार गरियो 35 जनालाई काठमाडौँ ल्याइयो। बुढी गण्डकी नदीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म 95 जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। उद्धार गरिएका मध्ये 9 जना विदेशी नागरिक सहित 35 जनालाई आरूघाटबाट काठमाडौँ ल्याइएको नेपाली सेनाले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारको लागि नेपाली सेनाका 4 हेलिकप्टर तथा स्थल मार्गबाट दैनिक टोली सैनिक टोली परिचालन गरिएको थियो। अन्य सुरक्षा निकाय र सम्बन्धित सरकारवालासँगको समन्वयमा प्रभावकारी क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। बुढी गण्डकी बाढ़ी सरकारी सूचना भन्दा स्थानीयको सतर्कता र सम्पर्क नै प्रभावकारी। गोर्खाको बुढी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढी गण्डकी नदीको आरूघाटभन्दा माथिल्लो जलसतह मापन यन्त्र नै नभएकाले बुढी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी गराएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति तडेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। डेढ़ महिना अघि भदौ 10 गते भोटेको सीमा बाढ़ी आउँदा पूर्व सूचनाको लागि राखिएका मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाका स्यार खोलामा भने त्यस्तो प्रणाली जडान नै गरिएको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि मात्रै एसएमएस पठाइएको बताइएको छ। सरकारले प्रभाव गरेको सूचना आरूघाटभन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण गरिएको छ। नदी थुनिएको ठाउँबाट नजिकको बस्ती सिर्दी बास फिल्म र घट्टे खोलाका बासिन्दाले जल जगत लगायतका तल्लो क्षेत्रका बासिन्दालाई फोन र सामाजिक सञ्जालबाट सतर्कता रहन खबर गरेका थिए। आकस्मिक रूपमा आउने बाढ़ी बारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलामै सूचना पाउन नसकेको सरकारी निकायको भनाई रहेको छ। यो खबर आज उज्यालो अनलाइनले लेखेको छ। भोटेखोसी बाढ़ीमा 259 बाल बालिकाले अभिभावक गुमाए। गत भदौ 10 गतेको रसुवामा आएको बाढ़ीमा परि 269 बाल बालिकाले अभिभावक गुमाएका छन्। बाबुआमा दुवै गुमाएका, सम्पर्कविहीन भएका 41, आमा बुबा गुमाएका, सम्पर्कविहीन भएका 67, बुबा गुमाएका, सम्पर्कविहीन भएका 161 बाल बालिका छन्। यो राष्ट्रिय बाल अधिकार परिषदले गरेको प्रारम्भिक बाल बालिकाको प्रतिवेदन 2083 तथ्याङ्क हो। परिषदका अनुसार अन्य 1315 बाल बालिका पनि बाढ़ीबाट प्रभावित भएका छन्। उनीहरूका अभिभावक सुरक्षित रहे पनि बाढ़ीका कारण प्रभावित रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ी प्रभावित तथा अभिभावक गुमाएका बाल बालिकाको व्यवस्थापन, सुरक्षा र हुर्काईमा चुनौती आउँदै त्यसबारे ध्यान दिन प्रतिवेदनमा सिफारिश गरिएको छ। बाढ़ी प्रभावित भएर नुवाकोट र सुवाका होल्डिङ सेन्टर तथा घरमा रहेका विपद संकटग्रस्त घोषित क्षेत्रबाट विस्थापित भई काठमाडौँ विभिन्न गुम्बामा आश्रित बाल बालिकाको विवरण लेखाजोखा गरी परिषदले प्रारम्भिक तथ्याङ्क तयार गरेको हो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ।
मेलम्चीको पानीको पर्खाइमा उपत्यकावासी नेपालीको महान चाड बडा दशैं तिहार तथा छठ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकावासीले मेलम्ची खानेपानी आयोजनाको पानी चाँडो भन्दा चाँडो वितरण गर्न माग गरेका छन्। चाडपर्वको समयमा पानीको माग अत्याधिक हुने भएकाले तत्काल पानी छोड्नुपर्ने काठमाडौँवासीको भनाइरहेको छ। पानीको वितरण ढिलो हुँदा पानी आपूर्ति असहज भएको छ। पोहोर साल वर्षपछि असोज 20 गतेदेखि नै मेलम्चीको पानी वितरण शुरू गरिएको थियो। वर्षायाम शुरू भएसँगै बाढ़ी पहिरोको जोखिमका कारण बन्द गरिएको मेलम्चीको पानी वितरण अहिलेसम्म पनि शुरू नहुँदा काठमाडौँ उपत्यकावासी ट्याङ्कर र जारको महँगो पानी किनेर गर्जो टाटा पार्दैछन्। हप्ताको एक दुई दिन धाप ड्यामको पानी वितरण गरिए पनि सो पानी सबै ठाउँमा पुग्न सकेको छैन। यो खबर आज गोर्खा पत्रले लेखेको छ। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा त्रिशुली नदीले कटान गरेर भाँसिँदा अवरूद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। दादिङको गोजुरी गाउँपालिका 5 गलौदीमा सड़क खण्ड मर्मत गरेपछि दिउँसो 3 बजेदेखि गाडी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय दादिङले जनाएको छ। सड़क भाँसिएपछि अस्ति बेलुकादेखि अवरूद्ध बनेको राजमार्ग खुलाउन सड़क विभाग तथा नागदुन ढुङ्गा बेसी मुगलिन सड़क आयोजनाको टोलीले काम शुरू गरेको हो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। इसिमोडको प्रारम्भिक विश्लेषण पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बाढ़ी आयो। गोर्खाको पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बूढी गण्डकी नदी प्रणालीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरेको छ। आइतबार यस्तो विवरण सार्वजनिक गर्दै इसी मोडले पर्वतीय जोखिम बढ़ेकोमा चिन्ता व्यक्त समेत गरेको छ। आइतबार बिहान करिब 4 बजेतिर बाढ़ी शुरू भएको थियो। बाढ़ीले बूढी गण्डकी करिडोर भई लेदो गेगान र फोहोर बगाएर तलतिर ल्याएको थियो। जलसतहमा उतर चढ़ाव आएपछि र जोखिम बढ़ेपछि स्थानीय प्रशासनले बूढी गण्डकी त्रिशुली र नारायणी नदी तटीय क्षेत्रको समुदायको लागि चेतावनी जारी गरेको थियो। यो घटना केही समय अघि भएको केरुङ रसुवा विपत्ति लगत्तै आएको हो र यसले क्रमिक रूपमा आउने पर्वतीय जोखिमहरूको खतरालाई उजागर गरेको इसिमोडले जनाएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले लेखेका छन्। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सदरमुकाम चरीकोटमा सञ्चालनमा रहेका खाद्यान्न फेन्सी फसलहरूको अनुगमन गरिएको छ।

लिनाका केही दिनभित्र खुलाउने जानकारी चिनिया पक्षबाट प्राप्त भएको सरकारी अधिकारीहरूले बताउनु भएको छ। तातोपानी वनसर कार्यालयका प्रमुख वनसर अधिकृत दिपेन्द्र प्रकाश गिरीका अनुसार चिनिया पक्षले नाका सञ्चालनको तयारी गरेको हो। विश्व दृष्टि दिवस 2026 को अवसरमा रामेछाप कारागार कार्यालयमा आयोजित निशुल्क आँखा परीक्षण शिविरबाट 163 जना लाभान्वित हुनु भएको छ। शिविरमा कैदी बन्दी तथा कारागारका कर्मचारीको आँखा परीक्षण गरी 87 जनालाई निशुल्क चश्मा वितरण गरिएको छ भने आवश्यकता अनुसार औषधि समेत वितरण गरिएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
2: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरा 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एक्लै गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भयो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू
6: यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
6: राँगाको मासु पाइने पसल भएको घर सँगै।
1: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
7: रक्षा गर्ने शिव ज्ञान दाता
2: श्री गाईखुरा।

0: महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईकुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईकुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईकुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
3: हो पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान न्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: यही हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना
1: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ
5: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
1: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
5: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला
5: साधारण सभा हुने मिति समय र स्थान मिति 2083 असोज 31 गते समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का सम्पर्क नम्बर 9844067014 सचिव मिङमा छेकी शेर्पा सम्पर्क नम्बर 9844046536
5: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा
1: 16 तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदम सीमित छ आदि सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन। स्पेशल सेफ तालिम, जापानिज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा। सम्पर्क नम्बर 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
10: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
10: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी। सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलाखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सन्ध्या आचार्य र दिपेन्द्र हमाल दिपेतको संयुक्त दशैं विशेष प्रस्तुति आमा बाटो हेर्दै होली। यस गीतमा शब्द रचना धनराज योगी, दिपेन्द्र हमाल दिपेत, रमेश हमाल गायक,
1: संगीत रहेको छ सुरेश शाही, दिपेन्द्र हमाल दिपेत र सन्ध्या आचार्यको, सुर रहेको छ सुरेश शाहीको।

पीआरबीटी 01600-31250 पीआरबीटी 6053-8067।

सीआरबीटी 01600312050 पीआरबीटी 06053806।

0: पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलखाको कालिङ्चो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाठी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाठी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843 5859 69 र 9841 17 55 10। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङ्चो गाउँपालिका, वडा नम्बर 2 बाबरे, कुसावती, दोलखा।
2: ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
3: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
2: त्यहाँ चाहिँ के हुन्छ नि?
3: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
4: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार, चरीकोट, दौलखा। सम्पर्कको लागि 9841 57 70 69।
2: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू,
7: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू, थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
7: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861 055 780 र 9841 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
8: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33 औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएकपर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
2: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सरकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
2: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
1: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
2: एकाई साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाई प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
1: साधारण सभा हुने मिति समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जी9 चिप्सिपे, जी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोसी 7 हावा, सामाकोसी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328,
2: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
1: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
2: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक 9 कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045320, कृषि उपज केन्द्र सैलुङ 3 बाखोर तल्लो बसपाक, बाखोर संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9841197769, सत्येश्वर माविको सामुदायिक हल मेलुङ 1 पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै, सम्पर्क मोबाइल नम्बर 9854045325, र शारदा मावि सैलुङ 8 भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045331।
1: 2083 साल आश्विन 27 गते मंगलबार, प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचोक गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, निकुभूमि माध्यमिक विद्यालय कालिन्छोक गाउँपालिका 2 बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045332, चक्रेश्वरी महादेव स्थान बिगु 5 साङबा बजार साङबा संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045316, सिंगटी हेलिप्याड बिगु 4 सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरी शङ्कर माध्यमिक विद्यालय बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 वडा कार्यालय गौरी शङ्कर 5 हाट घर इबिथान सुरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
2: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
1: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ।
2: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनु भएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन। तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएक पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नु हुन अनुरोध छ।
1: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ। वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/5686 फेसबुक पेज facebook.com/jansacheatan वेबसाइट www.jansacheatan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ।
2: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacheatan.org.np मार्फत पेश गर्न सकिनेछ।
1: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन। तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन। तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ।
1: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा
3: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबिथान हाटघर इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण

0: California. Extreme energy drink.
1: खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैटेश्वर गाउँपालिका सात मार्बु दोलाखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना स्थिर सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान: पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय: बिहान ठिक 10 बजे। पुनश्च: सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844-14-5863 र 9866-019-576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड, बैटेश्वर गाउँपालिका साथ, मार्बु दोलाखा। कुमार फेन्सी पसल एण्ड सप्लायर्स। यहाँ दशैं तिहारको अवसरमा विशेष छूटको साथमा हरेक किसिमका कपडा, जुत्ता, चप्पल उपलब्ध छन्। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पूर्ण नेपाली बुबा आमा, दाजुभाइ तथा दिदी बहिनी र ग्राहक वर्गमा कुमार फेन्सी पसल एण्ड सप्लायर्स परिवारको तर्फबाट बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व 2083 को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: कुमार फेन्सी पसल एण्ड सप्लायर्समा दशैं तिहारको विशेष अफर। आकर्षक कपड़ा तथा फेन्सी सामानहरूमा विशेष छूट: 3,350 पर्ने टीबेल जुत्ता मात्र 2,250, जेम्स जुत्ता 1,050 र 2,500-3,000 पर्ने हुडी मात्र 1,550, स्वेप सर्ट 1,000, 3,320 पर्ने ज्याकेट 2,000, 3,350 पर्ने कुर्ता साडी 1,000 र बच्चादेखि सबैलाई हुने सामान 250-350-500 सेलमा उपलब्ध छन्।
2: एउटै छानामुनि चप्पल, जुत्ता, टी शर्ट, पेन्ट, ज्याकेट, सर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
1: ब्रान्डेड सामानहरू: बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, सर्ट, लेदर ज्याकेट, जीन्स प्यान्ट, टी शर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एण्ड सप्लाइजमा आजै आउनुहोस्, दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
1: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847-31-20-35। कुमार फेन्सी पसल एण्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलाखा।

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि, तर
1: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
5: मालती डिजिटल प्रस्तुत गर्दछ।

0: 그 좋은 부분이 다음에 남도 꿈이 정말 많이 나요.
1: 기회를 펴드리는 것도 기회를 저기 자식들이 안 넘어가기 보니 가되

0: तो भगवान ने त्यति भई सुखान खान पाए हुन्छ नि
1: के छैन के

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083-27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिङ्चो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्राङ्गण मिलडाँडा मिति 2083 साल असोज 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना नलिने र यस संस्थामा शेर सदस्य बन्न चाहनेहरूका लागि प्रवेश शुल्क छूट गरिएको समेत जानकारी गराइन्छ। असार मसान्तसम्म नियमित बचत छुटेकाले खाजा भत्ता उपलब्ध गराइने छैन। गणेश राज खरेल अध्यक्ष, रमा शिवाकोटी सचिव, गायत्री ओली व्यवस्थापक, नीलकमल कृषि सहकारी संस्था लिमिटेड कालिङ्चो गाउँपालिका सुनखानी दोलाखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे यति सानो कुरामा कति बर्बराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हेर्नु चाहिँ रामेबा, यसपालि त मलाई एउटा साडी दिनै पर्छ के, दसैँ जस्तो चाडा जिन्दगी भरि एक करोड फरिया र सोलो कति लगाउनु
1: लाइ बुढी साडी पैसा न सैसा।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
5: शैक्षिक सत्र 2082 कालिङचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाइ उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सम्म सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
4: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति, सम्पर्क मोबाइल नम्बर 9851234161, 9844321164, गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति, सम्पर्क मोबाइल नम्बर 9864002392, सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ, राजु शर्मा प्रिन्सिपल, सम्पर्क मोबाइल नम्बर 9141853949, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888, विद्यालयको फोन नम्बर 0494101132, इमेल sheesareesaraewotiengliss@gmail.com।
6: अविनाश, तिमी किन निराश छौ त?
7: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
6: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844300282।
9: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 मागपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको साउन 29 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
9: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
5: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते। समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
9: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461888। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मागापौवा, दोलखा।
4: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
5: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते, स्थान सिद्का माध्यमिक विद्यालय सुनखानी, समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सुरज बुढाथोकी, श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचोक गाउँपालिका, वडा नम्बर 7, सिद्का सुनखानी, दोलखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि।
2: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलखा।
5: हजुर बुबा, नमस्कार।
10: नमस्कार नानी, नमस्कार।
5: के छ खबर, सन्चै हुनुहुन्छ?
10: सन्चै छु नानी।
5: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
10: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
5: जस्तै जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
10: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
5: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीनधाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथपुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइसकुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर, श्री एम्बकेश्वर, श्रीडी साई बाबा, ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाव भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान,
9: पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर अम्बादेवी दर्शन वृन्दावन मथुरा गोकुल रमन रेती काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान चौरासी घाट दर्शन प्रयागराज अन्तिम गंगा स्नान श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश खाना बस्न अटो रिक्सा डुंगा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ समय अवधि 42 दिन रहनेछ प्रस्थान मिति 2083 साल माघ 5 गते थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793 9841870793 सादो बाटो चरीकोट दोलखा
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा

0: विजय दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा आयोजित बिगु गौरीशंख र कालिंचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
1: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी मिगो गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिंचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिंचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
0: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म। स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू: एक टीममा 12 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोसाकमा हुनुपर्ने र खेल पोसाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना, खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 मा खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समयावधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
1: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क ₹5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, ओडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराई गरेका खेलाड़ीहरूले बसाई सराईको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
0: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी, मेडल र प्रमाण पत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
1: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844-2396-95, 9855-10-68-038। रामशरण ठकुरी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी, दुलोखा।
2: होइन ए हजुरआमा, के भयो? आइया आइया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
1: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
2: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
1: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
2: उहाँले त जड़ीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ।
0: हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844-2124-35 र 01-4371-447। विस्तृत जानकारीको लागि जय होस युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊं। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
1: दुलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक, सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
0: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे। स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि शक्तिदेवी मन्दिरको प्राङ्गण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
0: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844-42-86-78, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 97-63-49-62-16, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 98-63-63-74-63, भीरामुनि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
2: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
2: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
2: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी दुलखा।
1: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी भैरुङ्गे बेसीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजयदशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
3: जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
3: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
2: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभिद।
3: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 24 गते शनिबार, स्थान काठमाडौँ, क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू, समय बिहान 10 बजेदेखि 2 बजेसम्म, असोज 27 गते मंगलबार, संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरीशंकर 1 र 2 का सबै, समय बिहान 10 बजेदेखि 4 बजेसम्म।
2: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौं। बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 ए बो दोलखा।

0: रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुउद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: जस्तै जगन्नाथ पुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
5: दक्षिण भारतका प्रसिद्ध 11 ज्योतिर्लिङ्ग तथा तीनधाम यात्रा हुँदैछ। प्रमुख दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, लुम्बिनी कपिलवस्तु, सिजी सातसो धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ। भारततर्फ हरिहर क्षेत्र तर्पण पटना, मातृ मोक्ष पिण्डदान, पुनः पुनः मा श्रद्धा स्थल गयाजी, विष्णुपद दर्शन, बैतरणी नदी स्नान तर्पण, वैद्यनाथ धाम शिवसागर पञ्च स्नान, गंगा सागर तथा कपिल मुनि र कलकत्ता दक्षिणेश्वरी काली दर्शन, जगन्नाथ पुरी साक्षी गोपाल दर्शन सागर स्नान, मल्लिका अर्जुन श्री शैलम तिरुपति बालाजी, श्री रंगम कावेरी रामेश्वरम दर्शन, बाइसकुण्ड स्नान, कन्याकुमारी लक्ष्मी नारायण स्वर्ण मन्दिर दर्शन, भीमा शंकर, त्रिअम्बकेश्वर, शिरडी साई बाबा, ग्रीष्मेश्वर दर्शन, नर्मदा नदी स्नान, ओमकारेश्वर, ममलेश्वर, उज्जैन महाकालेश्वर दर्शन, चोटिला चामुण्डा भगवती, द्वारिका पुरी द्वारिकाधीश दर्शन, गोमती गंगा स्नान तथा पिण्डदान, नागेश्वर गोपी तलाउ भेट द्वारका, बिन्दु सरोवर, मातृ गया पिण्डदान, पुष्कर क्षेत्र ब्रह्म मन्दिर ब्रह्म सरोवर, अम्बा देवी दर्शन, वृन्दावन, मथुरा, गोकुल, रमन रेती, काशी विश्वनाथ तथा मणिकर्णिका स्नान पिण्डदान, चौरासी घाट दर्शन, प्रयागराज अन्तिम गंगा स्नान, श्रीराम जन्मभूमि अयोध्या दर्शन गरी नेपाल प्रवेश। खाना बस्न अटो रिक्सा डुङ्गा सहित सम्पूर्ण लागत 1,20,000 लाग्नेछ। समय अवधि 42 दिन रहनेछ। प्रस्थान मिति 2083 साल माघ 5 गते। थप जानकारीको लागि सम्पर्क विष्णु अधिकारी, सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलखा।

0: आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू, साङमाला तमाङ, निर्मा ढोल्मो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते शुरू भई 28 गते सम्पन्न थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026 हार्दिक निमन्त्रणा
1: दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे निवासी सूर्यमाया तामाङ ख्युङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहत भएको छौं। यस दुखद घडीमा दिपाङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै साङ्गे होबा मेगु सिङखाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपदमा सम्भवले शक्ति दियोस् भनी गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्टमित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम्रा छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: श्रीमान लक्ष्मण तामाङ छुङबा जेठानी बिममाया तामाङ छोरा बुहारीहरू बुद्धिमान तामाङ रत्न तामाङ यमबहादुर तामाङ धर्मेन्द्र तामाङ धनलक्ष्य तामाङ आशा तामाङ विनिता तामाङ छोरी ज्वाईहरू सुकुमाया तामाङ मानबहादुर गुरुङ अनुपा तामाङ नारायण तामाङ लक्ष्मी तामाङ श्रीमाया तामाङ चन्द्रकुमार स्यान्तन निर्माया तामाङ विश्व तामाङ नाता नातिनाहरू अस्मिता गुरुङ रेस्मिता गुरुङ सौरात गुरुङ रवि तामाङ नुर्बु तामाङ लगायत सम्पूर्ण ठुङ्बा परिवार गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा घेवा हुने मिति 2083 साल असोज 24 गते शुरू भई 25 गते सम्पन्न घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60 बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना
2: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर 5 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले 7 दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर 5 वडा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
0: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते स्थान बुढा भीमसेन खेल मैदान समय बिहान ठिक 10 बजे सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
2: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 को कार्यालय माटी दोलखा
3: कति बनाए पनि हुँदैन के भएको होला यो कति बिग्रेको हो होइन है साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667068 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीज बजार।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ, मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
8: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

दुख गरे आमा आमा म त यसपाली पनि घरमा आउन पाइन मन नदुखाउनुहोस् आमा प्यारी पनि बिरामी छिन् भन्ने सुनेको थिएँ ख्याल राख्नुहोस् है आमा अनि तिहार पनि आइसक्यो यसपालि पनि बहिनीलाई फोटोमै टिका लगाइदिन भन्नु है आमा।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
0: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
0: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
0: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकोट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
2: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगु रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय दुलखा।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
5: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ए माइला गुरुजी,
1: हजुर साहब, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न साहब।
0: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र दोजार सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
6: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
7: यो रेडियो सयुङको समय सूचक हो।
8: यति बेला मध्याह्नको 12 बजेको छ।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: रागाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र भने?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
2: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
2: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
2: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
2: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
6: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
2: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा। सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
6: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
2: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
6: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपराह्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
2: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
6: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।
7: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
7: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
7: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ, 2 देखि

0: थालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
1: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
2: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
3: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
4: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सुवर्णावसर सुवर्णावसर सुवर्णावसर। हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, भुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33औं वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: प्रस्तावहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
3: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
2: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
3: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
2: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
3: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
2: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिप्सिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल तामाकोशी 7 हावा, तामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328।
3: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
2: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केज, जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
3: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 लामाचौर, चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक नौ कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ तीन बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841976969 सत्यश्वर माविको सामुदायिक हल मेलुङ एक पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ आठ भैंसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
2: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका दुई बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका दुई बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु पाँच साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु चार सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर पाँच हाट घर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
3: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
3: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएको पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ
2: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacetan वेबसाइट www.jansacetan.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ
3: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacetan.org.np मार्फत पेश गर्न सकिनेछ
2: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
3: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ
2: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका पाँच काभ्रे दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलाखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै, इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाटघर, इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु, इकाई नम्बर 6 असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यारसा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध। साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेर सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेर सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेर सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्कबहादुर खड्का सचिव जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 दोलाखा।

0: तानिमा रिलायंस लाइफ इन्स्योरेन्स खुलेर जिउँ।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला दिउँसोको 1 बजेको छ।

0: you? Extreme energy drink.
1: स्वदेश तथा विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाहाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलाखा, सम्पर्क नम्बर 98410-1709, 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ नेपाल। खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका साथ मार्बु दोलाखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 को बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शेर सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते, स्थान पशुपति धर्मशाला मार्बु रिमाल गाउँ, समय बिहान ठिक 10 बजे। पुनश्च सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 98444-1458 र 98660-1976। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका साथ मार्बु दोलाखा। कुमार फेन्सी पसल एण्ड सप्लायर्स, यहाँ दशैं तिहारको अवसरमा विशेष छुटको साथमा हरेक किसिमका कपडा, जुत्ता, चप्पल उपलब्ध छन्। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पूर्ण नेपाली भूभागमा दाजुभाइ तथा दिदी बहिनी र ग्राहक वर्गमा कुमार फेन्सी पसल एण्ड सप्लायर्स परिवारको तर्फबाट बड़ा दशैं तथा शुभ दीपावली, नेपाल सम्वत र छठ पर्व 2083 को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: कुमार फेन्सी पसल एण्ड सप्लायर्समा दशैं तिहारको विशेष अफर: आकर्षक कपड़ा तथा फेन्सी सामानहरूमा विशेष छूट, 3,035 पर्ने टीबेल जुत्ता मात्र 2,250, जेम्स जुत्ता 1,050 र 2,500-3,000 पर्ने हुडी मात्र 1,550, स्वेप सर्ट 1,000, 3,032 पर्ने ज्याकेट 2,000, 3,035 पर्ने कुर्ता साडी 1,000 र बच्चादेखि सबैलाई हुने सामान 250, 350, 500 सेलमा उपलब्ध छन्।
2: एउटै छानामुनि चप्पल, जुत्ता, टी शर्ट, पेन्ट, ज्याकेट, सर्ट, हुडी, कुर्ता, बच्चा सेट आदि सबै सामानहरू एउटै ठाउँमा पाइन्छ।
1: ब्रान्डेड सामानहरू बेस्ट, डिजिम, रोयल गोर्खाको सामानहरू, सर्ट, लेदर ज्याकेट, जिन्स प्यान्ट, टी शर्ट, हुडी, डाउन ज्याकेट, काग्रो पेन्ट लगायत सबै प्रकारका जेन्स तथा लेडिज कपडाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: हामीलाई आजै सम्पर्क गर्नुहोस्। कुमार फेन्सी पसल एन्ड सप्लाइजमा आजै आउनुहोस्। दशैं तिहारको किनमेल गर्नुहोस्। हाम्रो पसल भिजिट गरी छानी छानी तपाईँलाई आवश्यक पर्ने कपडा तथा जुत्ताहरू खरिद गर्नुहोस्।
1: प्रोप्राइटर कुमार रोक्का, सम्पर्क फोन नम्बर 9847312035। कुमार फेन्सी पसल एन्ड सप्लायर्स, भीमेश्वर नगरपालिकाको भवन नम्बर 1, सादो बाटो चोक, चरीकोट, दोलखा।
3: जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि होइन त?
5: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
2: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: विशाल श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञमा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री दिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्। कथा आरम्भ मिति विक्रम सम्वत 2083 साल अश्विन 25 गते आइतबार। सम्पन्न हुने मिति विक्रम सम्वत 2083 साल कार्तिक 2 गते सोमबार। समय दैनिक बिहान 7 बजेदेखि साँझ 6 बजेसम्म। स्थान नेपाल मानव धर्म सेवा समिति उपशाखा आश्रम सुन्द्रावती। थप जानकारी तथा कलश दान व्यवस्थापनका लागि सम्पर्क 9852445779, 9849924209, 9844994913, 9141699945, 9844446550। आयोजक नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखा उपशाखा आश्रम सुन्द्रावती।

0: नीलकमल कृषि सहकारी संस्था लिमिटेड को साधारण सभा सम्बन्धी सूचना।
1: यस नीलकमल कृषि सहकारी संस्था लिमिटेडको भदौ 11 गते बसेको बैठकको निर्णय अनुसार 2082-83 को आर्थिक कारोबार पछि 2083-27 गते 13 वार्षिक साधारण सभा हुने भएकाले यस संस्थामा आबद्ध हुनुभएका सम्पूर्ण शेयर सदस्यहरूलाई परिचय खुल्ने संस्थाको पासबुक तथा रसिद लिई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
0: कार्यक्रमहरू संचालक समितिको प्रतिवेदन तथा वार्षिक कार्ययोजना प्रस्तुति छलफल र पारित सम्बन्धमा सम्मान तथा पुरस्कार वितरण खाजा खर्च वितरण
1: साधारण सभा हुने स्थान मिति र समय स्थान कालिंचो गाउँपालिका वडा नम्बर 8 कार्यालय प्रांगण मिलडाँडा मिति 2083 साल असो 27 गते समय बिहान 10 बजे
0: 2083 भदौ 11 गतेदेखि 2083 असोज 27 गतेसम्म भाका नागेका ऋणीहरूले ऋण चुक्ता गर्न आएमा हर्जना

0: The Rising Star.
1: Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
2: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
3: कक्षा नर्सरीदेखि बाह्रसम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरिकोट दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
1: शैक्षिक सत्र 2082 कालिन्चोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
0: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक।

0: अविनाश तिमी किन निराश छौ त?
1: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
0: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
4: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
4: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट, दोलाखा। सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभाका कार्यक्रमहरू: अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
3: साधारण सभा हुने मिति, स्थान र समय: मिति 2083 साल असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
4: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461888। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
5: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
5: साधारण सभाका प्रस्तावहरू: संचालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
3: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते, स्थान सिद्का माध्यमिक

0: कार्यालय सुनखानी, समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सूरज बुढाथोकी, श्री ढिक्का देवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 सितका सुनखानी दोलखा।
1: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 औं वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण सेट सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
1: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
0: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 साल असोज 24 गते शनिबार। स्थान काठमाडौँ। क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू। समय बिहान 10 बजेदेखि 2 बजेसम्म। असोज 27 गते मंगलबार। संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरी शंकर 1 र 2 का सबै। समय बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की, सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ
3: ए साथी हो कसैले थाहा छ त
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पाटी खोलाको
4: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पाटी खोला चरीकोटतिर लाग्यो है साथी हो
5: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
4: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855000019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला दिउँसोको 2 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज।
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: जनस्वास्थ्य कार्यालय दुलखा।
4: आया आया
5: होइन ए हजुरआमा, के भयो? आया आया भन्दै हुनुहुन्छ त, सन्चो छैन कि के हो?
4: अब यो बुढेसकालमा के को सन्चो हुनु र बाबु? बसे उठ्न सकिँदैन, उठे बस्न सकिँदैन। कहिले हात गोडा दुख्छन्, कहिले ज्यान पुरै दुख्छ, कहिले रमरम र झमझम हुन्छ। अस्पताल गएर कति औषधि मुलो गरिसके, ठिकै भएको छैन।
5: ए त्यसो हो भने त काठमाडौँ गएर एकपल्ट हरि बोहरा गुरुलाई भेट्नुहोस् न।
4: किन र बाबु, उहाँलाई भेटेर के हुन्छ र?
5: उहाँले त जडीबुटी तथा तान्त्रिक विधिबाट हड्डी खिएको, नसा च्यापिएको शरीरमा रमरम गर्ने, झमझम गर्ने, दुख्ने, पोल्ने, काम्ने, छोप्ने, ढल्ने जस्ता समस्याको उपचार गर्दै आइरहनु भएको छ नि। अनि कुलदेवता तथा देवी देवता उतार्नु परेमा, वायु देवताको पूजापाठ गर्नु परेमा, नवग्रह शान्ति गर्नु परेमा र जाँड रक्सी जस्ता मादक पदार्थहरूबाट छुटकारा पाउनका लागि पनि श्रद्धेय गुरु हरि बोहराज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। हजुर, विस्तृत जानकारीको लागि श्रद्धेय गुरु हरि बोहरालाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर 9844124235 र 01-43-71-447। विस्तृत जानकारीको लागि जय होस् युट्युब च्यानलमा हेर्न र बुझ्न सक्नुहुनेछ।

0: घुमे मन्दिरको दर्शन गरौं पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरीभुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9861906686। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरीभुइँको बीचमा। पञ्चकुमारी मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दुलखाको कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरेको कुसावतीमा रहेको ऐतिहासिक पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुसावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भरा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
0: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोक बहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841755510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार कालिङचो गाउँपालिका वडा नम्बर 2 बाबरे कुसावती दोलाखा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं पुण्य कमाऊ।
1: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
0: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
1: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
0: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतीले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
1: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी दुलखा।
0: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी भैरुङ्गे बेस्तीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर पौवटी भैरुङबेसी दोलखा।
2: हार्दिक आमन्त्रण।
1: सनातन हिन्दू धर्म संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामणि चेतीदेवी मन्दिरको प्रांगण।
1: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौ।
1: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्नेत, सम्पर्क मोबाइल नम्बर 9763349216, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863363764, भीरामणि चेतीदेवी मन्दिर संरक्षण समिति, कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दुलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौ। यस दुखद घड़ीमा दिवंगत आत्माको चिरा शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होव मेगु सिंखाम घेव चेनमा पुगोस् भनी र फब चेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिनापनौ टाजीछेलिङ गुम्बाको लामा गुरूहरू र भिनापनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहुलीबाट घेव सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइबन्धु इष्टमित्र कुलकुटुम्ब उपस्थित भई मानि मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तामाङ, भाई श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीतादेवी लामा, ज्वाई प्रवीण पाखरिन, भतिज सिर्जन तामाङ, आफन्तहरू विजय बोमजान, लाक्पा बोमजान, रविन बोमजान, सुभाष बोमजान, सुबिन बोमजान, अनिल बोमजान, लालबहादुर बोमजान, भक्तबहादुर बोमजान, धन बोमजान, जेठी ठुलियामा आनीहरू, साङमाला तमाङ, निर्मा ढोलमो तमाङ, लालमाया तमाङ, कान्छी आनी, माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा। घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा। घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026। हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला गौरीशङ्कर गाउँपालिका वडा नम्बर 8 खारे निवासी श्रीमाया तामाङ खुङबाको यही मिति 2083 असोज 5 गते 66 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्माहित भएको छौं। यस दुखद घडीमा दिपंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने 21 पुण्यतिथिको घेवा त्रिरत्न कुञ्जो सुमलाई प्रार्थना गर्दै सङ्गे होबा मेगु सिंघाममा पुगोस् र चेरिसीले सहयोग गरोस् र गुरूपदमा सम्भवले शक्ति दियोस् भने गरिने घेवा लामा गुरूहरूको बहुलीबाट घेवा सम्पन्न हुने हुँदा सम्पूर्ण मित्रहरूलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन इष्टमित्र कुल कुटुम्ब भाइ बन्धु नातादार सम्पूर्ण उपस्थित भई मानी मोलाम्रा छोक प्रसाद ग्रहण गर्नको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: श्रीमान लक्ष्मण तामाङ छुङबा, जेठानी बिममाया तामाङ, छोरा बुहारीहरू बुद्धिमान तामाङ, रत्न तामाङ, यमबहादुर तामाङ, धर्मेन्द्र तामाङ, धनलक्ष्य तामाङ, आशा तामाङ, विनिता तामाङ, छोरी ज्वाईहरू सुकुमाया तामाङ, मानबहादुर गुरुङ, अनुपा तामाङ, नारायण तामाङ, लक्ष्मी तामाङ, श्रीमाया तामाङ, चन्द्रकुमार स्यान्तन, निर्माया तामाङ, विश्व तामाङ, नाता नातिनाहरू अस्मिता गुरुङ, रेस्मिता गुरुङ, सौरात गुरुङ, रवि तामाङ, नुर्बु तामाङ लगायत सम्पूर्ण ठुङ्बा परिवार, गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। घेवा हुने मिति 2083 साल असोज 24 गते सुरु भई 25 गते सम्पन्न। घेवा हुने स्थान आफ्नै निजी निवास गौरीशंकर गाउँपालिका वडा नम्बर 8 खारे दोलखा। थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9848 84 76 60। बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।

0: नमस्ते, म लोकायक राजपुरिया। तपाईँहरूलाई मेरो गीत कस्तो लाग्यो कमेन्ट गरिदिनु होला, फेसबुकमा सामाजिक सञ्जालमा सेयर पनि गरिदिनु होला र हिम सम्झौतालाई सब्सक्राइब पनि गरिदिनु होला।
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
2: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
1: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा क्रियाशील एक सफल म्युजिक कम्पनी
2: विशेषताहरू,
1: आफ्नै प्रोडक्शन हाउस भएको,
2: आफ्नै टेलिभिजन कार्यक्रम,
1: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र,
2: आफ्नै युट्युब च्यानल भएको, साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर, भिडियो निर्देशन, छायाङ्कन, रेकर्डिङ, मिक्सिङ, एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
2: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि, म्युजिक भिडियो निर्माणको लागि, युट्युब फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
2: नव प्रतिभाका लागि विशिष्ट स्थान, थप जानकारीको लागि
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
2: प्रबन्ध निर्देशक नन्दराम परियार, फोन नम्बर 98146 96 46 26। हामी छौ तपाईँको सेवामा।

0: प्रत्येक बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइँलाई दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार।
3: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
4: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौं भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
3: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
4: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
3: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
4: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
3: जिम्मेवारी बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
4: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
3: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: सार्वजनिक हितका लागि कालिम्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
6: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि, हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी

0: लक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
1: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
0: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
1: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
0: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510661065, 9510661065। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको 3 बजेको छ।

0: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: विजय दशमी तथा शुभदीप अहिले 2083 को पावन अवसरमा आयोजित बिगु गौरीशंख र कालिङचोक गाउँपालिका भित्रका अन्तरवडा स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने बारे सूचना।
2: विजया दशमी तथा शुभ दीपावली 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी मिगो गाउँपालिका वडा नम्बर 2 ओराङको प्रकाश गुरूङको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको बिगु गौरीशंकर र कालिङचोक गाउँपालिका अन्तर वडा स्तरीय पुरूष भलिबल प्रतियोगिता बिगु गौरीशंकर र कालिङचोक गाउँपालिकाको सम्बन्धित वडाबाट हुने भएको जानकारी गराइन्छ।
1: मिति 2083 साल असोज 24 गतेदेखि 27 गतेसम्म स्थान बिगु गाउँपालिका 4 सिंगटी बजार खोली खिमचौर। मापदण्डहरू: एक टीममा 12 जना खेलाड़ी, 1 जना प्रशिक्षक र 1 जना व्यवस्थापक गरी 14 जना हुनुपर्नेछ। खेलाड़ीहरू सम्बन्धित वडाको बासिन्दा हुनुपर्नेछ र एउटा वडाबाट 2 वटासम्म टीम सहभागी हुन सक्नेछ। खेलाड़ीहरू अनिवार्य खेल पोशाकमा हुनुपर्ने र खेल पोशाकमा भलिबल नियम अनुसार नम्बर अनिवार्य हुनुपर्नेछ। खेलाड़ीहरूको खाना, खाजा र आवास र यातायातको व्यवस्था सम्बन्धित खेलाड़ी स्वयंले गर्नुपर्नेछ। सम्पूर्ण खेलहरू सेट 3 खेलाइनेछ। साधारण प्राथमिक उपचार बाहेक खेलको समय अवधिमा खेलाड़ीहरूलाई लागेको चोटपटकको उपचारको व्यवस्था सम्बन्धित वडाले गर्नुपर्नेछ।
2: टीम दर्ता अन्तिम मिति 2083 साल असोज 22 गतेसम्म। खेल लिकम नकआउट अनुसार खेलाइनेछ। टीम दर्ता शुल्क रू 5,000 लाग्नेछ। पेश गर्नुपर्ने कागजातहरू नागरिकता, जन्म दर्ता, वडाको सिफारिश पत्र र फोटोकपी सहित प्रमाण पत्र फारम उपलब्ध हुनुपर्नेछ। बसाई सराय गरेका खेलाड़ीहरूले बसाई सरायको दर्ता कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
1: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
2: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844239595, 9855106038। रामशरण ठकुरी, सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी बिगु गाउँपालिका कमिटी, दोलखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855137806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
5: The Rising Star. Rising Star? Rising Star?
6: Yes, the Rising Star School.
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
7: जेहेन्दार छात्रवृत्तिको आवेदन फारम खुल्ला गरेको सम्बन्धी सूचना।
2: शैक्षिक सत्र 2082 कालिंचोक गाउँपालिकाले सञ्चालन गरेको कक्षा पाँचको वार्षिक परीक्षामा गणित र अंग्रेजी विषयको सिकाई उपलब्धिमा पालिका प्रथम हुन सफल तथा विभिन्न संस्थाले आयोजना गरेको अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट नतिजा हासिल गर्न सफल यस विद्यालयमा शैक्षिक सत्र 2084 कक्षा 8 सञ्चालन हुन गइरहेको बेहोरा सबैमा अनुरोध गरिन्छ। शैक्षिक सत्र 2084 लागि नियम अनुसार प्रदान गर्दै आएको छात्रवृत्तिको अतिरिक्त कक्षा 4, 5, 6, 7 र 8 लागि सीमित सीटमा जेहेन्दर छात्रवृत्तिको आवेदन फारम खुला गरेको जानकारी गराइन्छ।
7: विस्तृत जानकारीको लागि लालकुमार पाठक अध्यक्ष सञ्चालक समिति सम्पर्क मोबाइल नम्बर 9851234161 9844321164 गणेश आले मगर अध्यक्ष विद्यालय व्यवस्थापन समिति सम्पर्क मोबाइल नम्बर 9864002392 सञ्चालक समिति सदस्य गिरबहादुर तामाङ राजु शर्मा प्रिन्सिपल सम्पर्क मोबाइल नम्बर 9841885399 कुबेर बुढाथोकी भाइस प्रिन्सिपल 9861404888 विद्यालयको फोन नम्बर 0494101132 इमेल sharewotiengliss@gmail.com।
8: अविनाश तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो, चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।
4: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको साउन 29 गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
4: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेष सदस्यको छनौट र अन्य प्रस्तावहरू।
2: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 असोज 29 गते, समय बिहान 10 बजे, स्थान सहकारी संस्थाको प्रांगण।
4: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका वडा नम्बर 4 मागापौवा दोलखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
1: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते, स्थान सिद्धका माध्यमिक विद्यालय सुनखानी, समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सुरज बुढाथोकी, श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिंचो गाउँपालिका वडा नम्बर 7 सिद्धका सुनखानी दोलखा। मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि।
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
0: श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
0: साधारण सभामा हुने छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 को आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट प्रतिवेदन पारित सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
0: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
1: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित।
0: साधारण सभा हुने मिति, समय र स्थान, मिति 2083 साल असोज 24 गते शनिबार, स्थान काठमाडौँ, क्षेत्र हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू, समय बिहान 10 बजेदेखि 2 बजेसम्म, असोज 27 गते मंगलबार, संस्थाको प्रांगण वैदेश्वर 4, 5, 8 र गौरीशंकर 1 र 2 का सबै, समय बिहान 10 बजेदेखि 4 बजेसम्म।
1: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला, साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछौ। बलबहादुर कार्की, सचिव, श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड, बैतेश्वर गाउँपालिका वडा नम्बर 8, एबो दोलखा।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के
1: हो त काका? किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका? विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: अहिले अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको दोलखा आसपासका स्थानीय खबरहरूको संगलो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईं यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर 3 गौतम टोली स्थित 3 धारामा अटो दुर्घटना हुँदा 1 महिला घाइते। दोलखामा यात्रुको सुरक्षा तथा सहज यात्राको लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा लगायतका स्थानीय प्रसंग सहित प्रहरी अनुसन्धानलाई निष्पक्ष तथ्यपरक वैज्ञानिक र प्रविधि मैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग गर्न प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। शुरूमा राष्ट्रिय समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष तथ्यपरक र वैज्ञानिक र प्रविधि मैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनु भएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले प्रहरी सेवालाई प्रभावकारी पारदर्शी विश्वसनीय बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनु भएको छ। प्रविधिको सही प्रयोगबाट प्रहरीको काम छिटो र सहज हुनुको साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँले बताउनु भएको हो। अपराधको निष्पक्ष तथ्यपरक वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्छ। प्रधानमन्त्री शाहले भन्नुभयो यसमा समग्र प्रहरी संगठनको नेतृत्व प्रशिक्षण लगायतको पनि महत्वपूर्ण भूमिका हुन्छ। उहाँले भन्नुभयो गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। उहाँ आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको गृह मन्त्रालयको सचिवालयले जनाएको छ। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल भारत बंगलादेश भूटान म्यानमार श्रीलंका र थाइल्याण्ड सहित 7 वटा सदस्य मुलुकको आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। त्यस बैठकमा लागू पदार्थ ओसार प्रसार मानव बेचबिखन सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रिया क्लबमा वित्तीय लगानी आतंकवाद विपदजन्य सुरक्षा साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्धनको लागि छलफल हुने बताइएको छ। बड़ा दशैं शुरू भएसँगै काठमाण्डुको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्कने यात्रुको चाप बढ़न थालेको छ। काठमाण्डुमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्किन थालेका हुन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुहरूको चहल पहल बढ़ेको हो। बड़ा दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्कने क्रम बढ़ेको हो। नयाँ बस पार्क सञ्चालन गरेको संस्था लोसे बहुदेशीय प्रालीका महाप्रबन्धक पञ्चक मल्लले यही असो 17 देखि हिजो 25 गतेसम्म नयाँ बस पार्कबाट मात्रै 2,07,000 भन्दा धेरै मानिसहरू बाहिरिएको जानकारी दिनुभयो। दशैंको लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको समेत बताउनु भएको छ। अब स्थानीय प्रसंगहरू। दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर 3 गौतम टोली स्थित 3 धारामा अटो दुर्घटना हुँदा 1 महिला घाइते हुनु भएको छ। बागमती प्रदेश 08-01-22-6 नम्बरको अटोमा 5 सवार रहेकोमा अवस्थामा एकजना घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। अटोको ढोकाको लक राम्रोसँग नलागेका कारण ढोकाबाट शान्तिशाही झरेपछि अटो अनियन्त्रित भई नालामा फँसेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। घटनाको बारेमा विस्तृत जानकारी आउन बाँकी रहेको छ।
दोलखाको वैदेश्वर गाउँपालिकाको मैना पोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको इकाई गत रूपमा 33 औं वार्षिक साधारण सभा अन्तर्गत चरिकोट सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ। सहकारी संस्थाको वार्षिक साधारण सभामा संस्थाका सल्लाहकार समितिका संयोजक भीमप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गर्न भएको थियो। 2050 सालमा स्थापना भएको सहकारीमा हाल गत भदौ मसन्तसम्म कुल पुँजी 2,63,51,37,331 रूपियाँ 60 पैसा पुगेको छ भने संस्थामा 37,000 भन्दा बढ़ी शेयर सदस्य रहनु भएको छ। दोलखामा यात्रुको सुरक्षा तथा सहज यात्राको लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोगमा जिल्लाको चरीकोट, सिंगटी, जिरी, खरीढुङ्गा, केर्नेटार, तामाकोशी बजारमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। सहायता कक्षले यात्रुहरूको सुरक्षा तथा यात्राका क्रममा आइपर्ने समस्याको समाधानमा महत्वपूर्ण भूमिका खेल्ने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। काभ्रेको मण्डन देवपुर नगरपालिका अन्तर्गत वडा नम्बर 2-3 को माथिल्लो क्षेत्र नगरकोट तथा ठूली चौरमा जग्गाको वास्तविक सीमा पहिचान गर्ने उद्देश्यले गरेको पहिलो चरणको फिल्ड रेखाङ्कन सकिएको छ। नापी कार्यालय काभ्रेबाट खटिएको प्राविधिक टोली र नगरपालिकाको समन्वयमा गरिएको रेखाङ्कनबाट पहिलो चरणमा 48 घरको जग्गा दहनीको जग्गाको सीमायाकिङ गरिएको बताइएको छ। मतदाता नामावली अध्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम 2083 असोज अन्तर्गत सिन्धुली जिल्लामा मतदाता नामावलीबाट 1,232 जनाको नाम हटाइएको छ। स्थानीय तहका वडा पञ्जाधिकारीको कार्यालयबाट प्राप्त विवरणका आधारमा मृत्यु भएका मतदाता तथा मतदाता नामावलीमा दोहोरो नाम समावेश भएका व्यक्तिहरूको नाम हटाइएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ। नेपालीहरूको महान चाड़ बड़ा दशैं तिहार तथा छठ नजिकै गर्दा काठमाण्डु उपत्यकावासीले मेलाम्ची खारेपानी आयोजनको पानी चाँडो भन्दा चाँडो वितरण गर्न माग गरेका छन्। चाडपर्वको समयमा पानीको माग अत्याधिक हुने भएकाले तत्काल पानी छोड्नुपर्ने काठमाण्डुवासीको माग छ। पानीको वितरण ढिलो हुँदा पानी आपूर्ति असहज भएको छ। पोहोर साल वर्षापछि असोजको 20 गतेदेखि नै मेलम्चीको पानी वितरण शुरू गरिएको थियो। वर्षायाम शुरू भएसँगै बाढ़ी पहिरोको जोखिमका कारण बन्द गरिएको मेलम्चीको पानी वितरण अहिलेसम्म पनि शुरू नहुँदा काठमाण्डु उपत्यकावासी ट्याङ्कर र झारको महँगो पानी किनेर गर्जो टार्न बाध्य छन्। हवस् त, यो खबरसँगै अपरान्न 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसर में सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
1: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं, कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं नखेलाऊ। दशैं तिहार छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप सद्भाव र सहकार्यको पर्व हो, त्यसैले यो पर्वमा देखासेखी होइन एक अर्का प्रति आत्मीयता प्रदर्शन गरौं।
2: बासु श्रेष्ठ वडा अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 परिवार दुलखा। हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली नेपाल सम्बत छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण श्रमिक मजदूर उद्योगी व्यापारी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: दान बहादुर विमली अध्यक्ष जी फण्ड परिवार दोलाखा।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली नेपाल सम्बत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
0: फुर्लाक्पा शेर्पा प्रबन्ध निर्देशक छोरलोपा कन्स्ट्रक्सन प्रणाली सीआरसी दोलखा।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली नेपाल सम्बत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
0: प्रोप्राइटर हीरा बहादुर घतानी बाँचीलाई विद्युतीय ठेकी भाँडा उत्पादन उद्योग भीमेश्वर नगरपालिका 4 जिलु बाँचीला दोलाखा।
2: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली नेपाल सम्बत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्की दुलखा।
0: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं, कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं नखेलाऊ। दशैं तिहार छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप सद्भाव र सहकार्यको पर्व हो, त्यसैले यो पर्वमा देखासेखी होइन एक अर्का प्रति आत्मीयता प्रदर्शन गर।

0: कप, मार्बल, पाता, स्टोन तथा कुशन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घर।

0: बैठकको निर्णय अनुसार यस संस्थाको 24 औं साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौं।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा
0: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम पुनलेखन आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा
1: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
0: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
0: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दुलखा।
0: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाण्डुको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू, काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूको लागि खाना र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन, काठमाडौँ, नेपाल।

विशाल श्रीमद भागवत महापुराण ज्ञान महायज्ञ मा सादर निमन्त्रणा। नेपाल मानव धर्म सेवा समिति जिल्ला शाखा आश्रम दोलखाको आयोजनामा धर्म जागरण, पितृमोक्ष, सत्संग भवन निर्माण र दैविक प्रकोप विपद कोष स्थापनाको पावन उद्देश्य सहित श्रीमद भागवत महापुराण ज्ञान महायज्ञको भव्य आयोजना हुन गइरहेको छ। यस महायज्ञमा विशिष्ट वक्ता प्रमुख वाचक पण्डित श्री डिलीराम गौतमज्यूको मुखारविन्दबाट सुमधुर संगीतमय भजन कीर्तन र कथा प्रवचन श्रवण गरी तन मन र धनको पुण्य कमाउने सुवर्ण अवसर नगुमाउनुहोस्।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाईं यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधि मैत्री बनाउन, सूचना प्रविधिको प्रभावकारी सदुपयोग गर्न प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्री पालेन्द्र शाहको निर्देशन। आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दावी। पार्टीको आन्तरिक निर्वाचन सकिएकाले गुट उपगुट अन्त्य गरी एकजुट भएर अघि बढ़नुपर्ने। नेपाली कांग्रेसका नेता तथा 15 महाधिवेशनमा सभापति पदका उम्मेद्वार श्यामकृष्ण खड्गीको भनाई। र रियाद विमानस्थलमा फेरि आक्रमण, साउदी अरब र हुथी विद्रोह बीचको द्वन्द थप सर्कने जोखिम। प्रधानमन्त्री पालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधि मैत्री बनाउन, सूचना प्रविधिको प्रभावकारी सदुपयोग गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री शाहले प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनु भएको हो। प्रविधिको सही प्रयोगबाट प्रहरीको काम छिटो र सहज हुनुको साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँको भनाई रहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताउनु भएको छ। साथै उहाँले ठूला र बलियाहरूले जबरजफ्ती गर्छन् भन्ने त्यसलाई प्रतिवाद गर्नुपर्ने बताउनु भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले अगाडिका चुनौतीहरूको सामना गरेर अगाडि बढ़नुपर्ने बताउनु भएको हो। लोकतन्त्र मासिएको छ, स्वाधीनता स्वतन्त्रता कमजोरी बनाइएको छ, यी चीजको पुनर्प्राप्ति गर्नु अनिवार्य शर्त हो। हामी यसको पुनर्प्राप्तिका लागि बल जवाफी दिन पनि दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रन्छौं, उहाँले भन्नुभयो। नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सृजनशील र राज्यप्रति जिम्मेवार बनाउनु मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भएको छ। काठमाण्डुमा महेन्द्र प्रकाश शिवाकोटीद्वारा लिखित देश विकासको प्रस्तावना र राजनैतिक चेतना पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो। मुलुकको शिक्षा प्रणालीलाई परीक्षामा प्राप्त अंक र प्रमाणपत्र मात्रमा सीमित नराखी जीवन उपयोगी बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभयो। मुलुकको विकासका लागि सरकार, राजनैतिक दल र नीति निर्माता मात्र जिम्मेवार भएर नपुग्ने उल्लेख गर्नुहुँदै उहाँले हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनु भएको हो। नेपाली कांग्रेसका नेता तथा 15 महाधिवेशनमा सभापति पदका उम्मेद्वार श्यामकृष्ण खड्गीले पार्टीको आन्तरिक निर्वाचन सकिएकाले गुट उपगुट अन्त्य गरी एकजुट भएर अघि बढ़नुपर्ने बताउनु भएको छ। काठमाण्डुमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले महाधिवेशन पछिको अवस्थामा अब सबै नेता कार्यकर्ता एक ढिक्का हुनुपर्ने बताउनु भएको हो। आन्तरिक निर्वाचन सम्पन्न भइसकेकाले आगामी स्थानीय तह प्रदेश निर्वाचनमा पार्टीलाई जिताउने तयारीमा लाग्न उहाँले आग्रह गर्नुभयो।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: गृहमन्त्री सुधन गुरूङ बिम्स्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपाल सहित सातै प्रदेश र देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहेको छ। बैठकमा लघुसत ओसार पसार मानव बेचबिखन साइबर अपराध आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। नेपालका तर्फबाट भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़ेको प्राकृतिक विपद जोखिम न्यूनीकरण पूर्व सूचना प्रणाली र एकीकृत उद्धारका लागि क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिइनेछ। सन् 2018 को काठमाण्डुमा शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। भ्रमणको क्रममा गृहमन्त्री गुरूङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून संशोधन गरेर लगानी मैत्री वातावरण बनाइने बताउनु भएको छ। चितवन उद्योग संघको 35 वार्षिक साधारण सभालाई आज सम्बोधन गर्नुहुँदै अस्पष्ट कानूनका कारण प्रशासनिक झन्झट बेहोर्नु परेकाले समय सापेक्ष चित संशोधन गरिने बताउनु भएको हो। उद्योगी व्यवसायीहरूले कानूनी अस्पष्टताका कारण झन्झट बेहोर्नु परेको बताउनुहुँदै मन्त्री गौतमले भन्नुभयो, प्रशासनिक झन्झट त्यति बेला आउँछ जति बेला कानूनहरू अस्पष्ट हुन्छन्। पुराना राजनैतिक दलका नेताहरू भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले आपत्ति जनाउनु भएको छ। सोमबार काठमाण्डुमा महेन्द्र प्रकाश शिवकोटीद्वारा लिखित देश विकासको प्रस्तावना र राजनीतिक चेतना पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै पूर्व मुख्यमन्त्री पाण्डेले सो धारणा राख्नु भएको हो। सबै पुराना नेता तथा कार्यकर्ता गलत थिए भन्ने भाष्य निर्माण गर्नु उचित नभएको उहाँले बताउनु भएको छ। 2048 सालदेखि 79 सालसम्म लगातार सांसद रहेका नेताले पाण्डेले आफू कुनै पनि भ्रष्टाचार जन्य गतिविधिमा संलग्न नभएको दावी गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लामा रामहरि खतिवड़ा र अजय बाबु शिवकोटीको अग्रता कायमै रहेको छ। खुल्लामा 9 प्रतिस्पर्धा भइरहँदा 2 निर्वाचित हुनुहुनेछ, जसमा रामहरि खतिवड़ा र अजय बाबु शिवकोटीको अग्रता कायमै रहेको बताइएको छ। यो समाचार तयार गर्दासम्म 2390 मतगणना गर्दा खतिवड़ाले 1075 मत पाउनु भएको छ भने दोस्रो स्थानका शिवकोटीले 772 मत ल्याउनु भएको छ। तेस्रो स्थानका डिल्लीराम सुवेदीले 583 मत ल्याउनु भएको छ। चौथो स्थानका देवेन्द्र राज कण्डेलले 479 मत ल्याउनु भएको छ। पाँचौं स्थानका विकास कोइरालाले 394 मत पाउनु भएको छ। त्यस्तै छैटौं स्थानका राजीव ढुंगानाले 353 मत प्राप्त गर्नुभएको छ। सातौं स्थानका रमेश प्रसाद धमालाले 282 मत पाउनु भएको छ। आठौं स्थानका अमृत कुमार यादवले 275 मत पाउनु भएको छ। पुछारमा रहनुभएका विमल राज छेत्रीले 90 मत प्राप्त गर्नुभएको छ। अब एकैछिन व्यापारिक विश्राम।
5: हार्दिक मंगलमय शुभकामना।
6: नेपालीहरूको महान पर्व विजयादशमी, शुभ दीपावली, छठ, नेपाल सम्वत 2083 को पावन अवसरमा सैलुङ संचार सहकारी संस्थाका संस्थापक शेयर सदस्य महानुभावहरू, साधारण सदस्य, रेडियोका कार्यक्रम प्रायोजक, विज्ञापनदाता, सम्पूर्ण श्रोता महानुभाव लगायत रेडियोको उन्नति र प्रगतिका लागि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सरकारी तथा गैर सरकारी संघ संस्था, उद्योगी, व्यापारी, शिक्षक, विद्यार्थी, कलाकर्मी, पत्रकार, किसान, सुरक्षाकर्मी, मजदूर लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
5: शिव प्रसाद भण्डारी अध्यक्ष, रेडियो सैलुङ संचालक समिति परिवार, चरीकोट दोलखा।
7: विजयदशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: आउँदै गरेको चाडबाड़को समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोड़ी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं। कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं नखेलाउं। दशैं तिहार छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप सद्भाव र सहकार्यको पर्व हो। त्यसैले यो पर्वमा देखासेखी होइन एक अर्काप्रति आत्मीयता प्रदर्शन गरौं।
0: बासु श्रेष्ठ वडा अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर 5 परिवार दुलखा। हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण श्रमिक मजदूर उद्योगी व्यापारी लगायत सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: दान बहादुर विमली अध्यक्ष जीफन्ड परिवार दोलाखा।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड़ विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
7: फुर्लाक्पा शेर्पा प्रबन्ध निर्देशक छोरलोपा कन्ट्रक्सन प्रणाली सीआरसी दोलखा।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
7: प्रोप्राइटर हीरा बहादुर घतानी बाँचीला विद्युतीय ठेकी भाँडा उत्पादन उद्योग भीमेश्वर नगरपालिका 4 जिलु बाँचीला दोलाखा।
0: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदीबहिनी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। यही भदौ 10 गते रसुवामा गएको बाढ़ी पहिरो प्रभावितलाई आफूले सकेको सहयोग गर्नुहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु। जगत बहादुर खत्री पूर्व गाउँ पञ्चायत सदस्य एवं समाजसेवी भीमेश्वर नगरपालिका वडा नम्बर 9 सुर्की दुलखा।
7: विजय दशमी शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: आउँदै गरेको चाडबाडको समयमा चोरी लगायतका अन्य घटना हुन सक्ने हुनाले घर छोडी हिँड्नु परेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरी विश्वासिलो छिमेकीलाई खबर गरेर मात्र जाउँ। चाडपर्वको बहानामा जथाभावी मादक पदार्थ वा नशालु पदार्थ सेवन नगरौं। कानूनले प्रतिबन्ध गरेको खेलहरू नखेलौं नखेलाउं। दशैं तिहार छठ जस्ता सांस्कृतिक पर्व आपसी मेलमिलाप सद्भाव र सहकार्यको पर्व हो। त्यसैले यो पर्वमा देखासेखी होइन एक अर्काप्रति आत्मीयता प्रदर्शन गरौं।
0: मिनकुमार शिवाकोटी बैतेश्वर गाउँपालिका वडा नम्बर 7 वडा अध्यक्ष नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटी सदस्य र वाइसएल नेपाल केन्द्रीय सचिव।
7: हार्दिक मंगलमय शुभकामना।
0: नेपालीहरूको महान चाड विजय दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। नवराज कार्की निवर्तमान वडा सदस्य सैलुङ गाउँपालिका वडा नम्बर 5 युगान्तकारी कृषि सहकारी संस्थाका निवर्तमान अध्यक्ष कोरियन भाषा प्रशिक्षक हाल दक्षिण कोरियामा कार्यरत।
8: हार्दिक मंगलमय शुभकामना विजय दशमी दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा श्री सरस्वती इंग्लिश स्कूल सिंगटी सम्पूर्ण अभिभावक विद्यार्थी तथा देश विदेशमा रहनुभएका शुभचिन्तकहरूमा सुख समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। राजु शर्मा प्रिन्सिपल, कुबेर बुढाथोकी भाइस प्रिन्सिपल, सरस्वती इंग्लिश स्कूल सिंगटी दोलखा।
9: हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड बडा दशैं शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व 2083 को पावन अवसरमा प्यारा विद्यार्थीहरू, आदरणीय अभिभावकज्यूहरू, शिक्षक कर्मचारी, पूर्व विद्यार्थी एवं देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
10: यी महान पर्वहरूले हाम्रो मौलिक संस्कृति परम्परा र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउँदै आपसी प्रेम एकता भाइचारा तथा सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गरून्। यस शुभ अवसरमा यहाँहरू सबैको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगति प्राप्त होस्। हरेक घर परिवारमा खुशी उमङ्ग र समृद्धिको उज्यालो छाओस् भन्ने हार्दिक कामना गर्दछु।
9: श्रीकृष्ण केसी प्रधान अध्यापक श्री देवीचार माध्यमिक विद्यालय परिवार बिगु गाउँपालिका 5 चिलङ्खा लोटी दोलखा।
7: हार्दिक मंगलमय शुभकामना।
6: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्व 2083 को पावन अवसरमा हाम्रा अभिभावक शिक्षक विद्यार्थी लगायत सम्पूर्ण शिक्षा प्रेमी स्वदेश तथा विदेशमा रहनुभएका नेपाली जनहरूमा सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: गुणस्तरीय शिक्षाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। तकदीर केसी प्रिन्सिपल त्रिपुरा ग्लोरियस एकेडेमी परिवार चरीकोट दोलखा।
7: हार्दिक मंगलमय शुभकामना।
0: नेपालीहरूको महान पर्व विजया दशमी शुभ दीपावली नेपाल सम्वत 1147 र छठ पर्वको उपलक्ष्यमा समस्त जनप्रतिनिधिज्यूहरू राष्ट्र सेवक कर्मचारी संचारकर्मी टुकी अवधारणा प्रवर्तक ज्यूहरू समानार्थ सदस्यज्यूहरू संस्थापक ज्यूहरू साझेदारी संस्थाहरू स्वदेश तथा विदेशमा रहनुभएका यस संघका सम्पूर्ण टुकी सदस्य तथा कर्मचारी सामाजिक विकास संघ संस्थाहरू टुकी शुभचिन्तकहरू र सम्पूर्ण नेपाली जनमा शान्ति सुस्वास्थ्य सुख समृद्धि र दीर्घायुको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
7: जयप्रसाद दाहाल अध्यक्ष पुरूषार्थ श्रेष्ठ कार्यकारी निर्देशक एवं ग्रामीण विकास टुकी संघ परिवार चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखाको सदरमुकाम चरीकोटमा बजार अनुगमन गरिएको छ। भीमेश्वर नगरपालिकाले सदरमुकाम चरीकोटमा सञ्चालनमा रहेका खाद्यान्न मासु तथा फेन्सी पसलहरूको अनुगमन गरेको हो। अनुगमनको क्रममा अधिकांश पसलहरूमा खान अयोग्य म्याच सकिएका बिस्कुट लगायतका खाद्यान्न सामग्री बिक्री वितरण भइरहेको पाइएको नगरपालिकाका बजार निरीक्षण अधिकृत माधव प्रसाद सुवेदीले जानकारी दिनुभयो। अनुगमनको क्रममा कतिपय पसलमा यातायात गुज्रिएका सामान राखिएको, नगरपालिकामा व्यवसाय दर्ता नभएको, साइन बोर्ड नभएको, मूल्यसूची नभएको जस्ता समस्या देखिएका हुन्। अनुगमनमा भेटिएका म्याद गुज्रिएका सामान जफत गरिएको छ भने नियम पालना नगर्ने पसलहरूलाई नगरपालिकाले जरिवाना समेत गरेको छ। अनुगमनमा भेमेश्वर नगरपालिकाका बजार निरीक्षण अधिकृत माधव प्रसाद सुवेदी, प्रहरी, उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो। नगरपालिकामा व्यवसाय दर्ता नभएका, साइन बोर्ड नभएको, मूल्य सूची नभएको पसलहरूलाई तीन दिनभित्र कानूनी प्रक्रिया पूरा गर्न नगरपालिकाले लिखित निर्देशन दिएको छ। निर्देशन पालना नगरे कार्यवाही गरिने नगरपालिकाले चेतावनी समेत दिएको छ। त्यसै गरी नगर प्रहरीले आज चरीकोटको साटो बाटोको फुटपाथमा राखेर बिक्री वितरण गरिएका सामानहरूको जफत समेत गरेको नगरपालिकाले जनाएको छ। दोलखाको बैतेश्वर गाउँपालिकाको मैना पोखरीमा मुख्य कार्यालय रहेको देशकै नमूना जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको इकाईगत रूपमा 33 औं वार्षिक साधारण सभा अन्तर्गत चरीकोट सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ। सहकारी संस्थाको वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष सल्लाहकार समितिका संयोजक प्रेमप्रसाद दाहाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। 2050 सालमा स्थापना भएको सहकारीमा गत भदौ महिनाको मसान्तसम्म कुल पुजे 2,63,00,00,000 51,37,331 रूपियाँ 60 पैसा रहेको छ भने 34,379 जना शेयर सदस्य रहनु भएको छ। साधारण सभाको अवसरमा ज्येष्ठ सदस्यहरू गणेश कुमारी श्रेष्ठ, हरिमाया खत्रे, उत्कृष्ट मासिक बचतकर्ता सुदर्शन दाहाल, नियमित बचतकर्ता शान्ति प्रसाद ओली, असल ऋणी सुशीला बस्नेत, उत्कृष्ट ऋणी देवी प्रसाद चौलाकाई र जनसचेतन आवाज अन्तर्गत मोहन बहादुर बस्नेत, काजीमान श्रेष्ठ लगायतलाई सम्मान गरिएको छ। सहकारी संस्थाले असोज 20 गतेबाट एकैगत रूपमा 33 औं वार्षिक साधारण सभा गरिरहेको छ। दोलखामा यात्रुको सुरक्षा तथा सहज यात्राको लागि विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाको सहयोगमा जिल्लाको चरीकोट, सिंगठी, जिरी, खरीढुङ्गा, केरनेता, तामुकोशी बजारमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। निर्माण शुरू भएको छ। वर्षपछि रामेछापको दुर्गम हिमाली क्षेत्र उमाकुण्डा गाउँपालिकामा 10 शैयाको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको छ। अस्पतालको भौतिक संरचना तयार भए पनि आवश्यक जनशक्ति व्यवस्थापन गरेर पूर्ण क्षमतामा सञ्चालन गर्नु चुनौती देखिएको हो। मतदाता नामावली अध्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम 2083 असोज अन्तर्गत सिन्धुली जिल्लामा मतदाता नामावलीबाट 1,232 जनाको नाम हटाइएको छ। नेपालीहरूको महान चाड बडा दशैं, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा काठमाडौँ उपत्यकावासीले मेलम्ची खानेपानीको आयोजनाको पानी चाँडो भन्दा चाँडो वितरण गर्न माग गरेका छन्। चाड पर्वको समयमा पानीको माग अत्याधिक हुने भएकाले तत्काल पानी छोड्नुपर्ने काठमाडौँवासीको माग रहेको छ।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, The Rising Star School.
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
0: अब बाँकी प्रसंगहरू। पूर्व सांसद एवं नेकपा संयुक्तका नेता डा विजय पौडेलको निधन भएको छ। उहाँको केही बेर अघि किर्तिपुर अस्पतालमा निधन भएको हो। किर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा किरण नकर्मीको अनुसार पौडेललाई अस्पताल ल्याइ पुर्याउँदै निधन भइसकेको थियो। आकस्मिक कक्षमा जाँच गर्दा उहाँको निधन भइसकेको उहाँले बताउनुभयो। एमाले को राजनीतिमा लामो समयदेखि उहाँ सक्रिय हुनुहुन्थ्यो। तनहुँको ब्यास नगरपालिका 12 घाँसीकुवामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते हुनुभएको छ। आज दिउँसो करिब 12 बजे घाँसीकुवामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते हुनुभएको छ। डुम्रेबाट दमौलीतर्फ सिमेन्ट लिएर आउँदै गरेको लु 2 ख 15-4 नम्बरको ट्रक पृथ्वी राजमार्गबाट करिब 20 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा धादिङको सिद्ध लेख गाउँपालिका छका 30 वर्षीय चालक संजीव मगर र 22 वर्षीय छ चालक प्रदीप बेक घाइते हुनुभएको थियो। उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल तमौली लगिएका मगरलाई चिकित्सकले मृत घोषणा गर्नुभएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना मंगलबारदेखि शुरू गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिले खुल्ला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी गरेको छ। समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलबार बिहान 8 बजेबाट खुल्ला केन्द्रीय सदस्यको मतगणना शुरू हुनेछ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा पनि बेपत्ता भएका नागरिकलाई कानूनी रूपमा मृत घोषणा गर्न सरकारले नयाँ कार्यविधि लागू गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पारित गरेको प्रक्रिया अनुसार अब बेपत्ताका आफन्तले मृत्युको प्रमाणपत्र पाउन आफैले सो घोषणा गर्दै निवेदन दिनुपर्नेछ। साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको ज्यान गएको छ भने 11 जना घाइते हुनुभएको छ। यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा बढ़ी घाइते हुनुभएको बताइएको थियो। कतरी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुती विद्रोहीमाथि लगाइएको छ। यसैबीच हुती विद्रोहीको निमन्त्रणामा बरहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बन्धित संचार माध्यमहरूले जनाएका छन्। यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख गरिएको छ। पछिल्लो घटनाले साउदी अरब र हुती विद्रोहबीच द्वन्द्व थप चर्कन सक्ने चिन्ता बढ़ाएको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। प्रहरी अनुसन्धानलाई निष्पक्ष तथ्यपरक वैज्ञानिक र प्रविधि मैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग गर्न प्रधानमन्त्री प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन। आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दावी। पार्टीको आन्तरिक निर्वाचन सकिएकाले गुट उपगुट अन्त्य गरी एकजुट भएर अघि बढ्नुपर्ने नेपाली कांग्रेसका नेता तथा 15 महाधिवेशनमा सभापति पदका उम्मेद्वार श्यामकृष्ण खड्केको भनाई। र रियाद विमानस्थलमा फेरि आक्रमण, साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्कने जोखिम। हवस् त, सैलुङ समाचारबाट म तारादेवी बस्तेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सबैका कागजात पेश गरी खेल्न पाउनेछन्। खेल तालिका प्रकाशन मिति 2083 साल असोज 23 गते। खेल आफ्नो तालिका अनुसार खेलाइनेछ। उक्त समयमा खेलाड़ीहरू उपस्थित नभएमा 5 मिनट मात्र कुरिनेछ।
1: पुरस्कारहरू: प्रथम पुरस्कार नगद रू 55,000, द्वितीय पुरस्कार नगद रू 40,000, तृतीय पुरस्कार नगद रू 25,000, सान्त्वना पुरस्कार नगद रू 10,000, ट्रफी मेडल र प्रमाणपत्र। खेलाड़ीहरूलाई सम्मानित गरिनेछ। उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाड़ी।
0: थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9844236995, 9855106038। रामशरण ठकुरी सभापति, राष्ट्रिय स्वतन्त्र पार्टी भिगु गाउँपालिका कमिटी दोलखा।
1: खकालेश्वर कृषि सहकारी संस्थाको वार्षिक साधारण सभा सम्बन्धी सूचना। खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 7 मार्बु दोलखाको 2083 साल भदौ 15 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 22 वार्षिक साधारण सभा हुन गइरहेकोले शेष सदस्य तथा बाल सदस्यहरूलाई अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं। छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित सम्बन्धमा, लेखा समितिको प्रतिवेदन पारित सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 बजेट नीति तथा कार्यक्रम पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने सम्बन्धमा, विनियम संशोधन, नयाँ नीति तथा कार्यविधि बनाउने तथा पुराना नीति तथा कार्यविधि संशोधन गरी लागू अनुमति प्रदान गर्ने सम्बन्धमा, वार्षिक साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्न 8 जना शेर सदस्यको नाम अनुमोदन गर्ने सम्बन्धमा र विविध सम्बन्धमा। साधारण सभा हुने मिति 2083 साल असोज 30 गते। स्थान: पशुपति धर्मशाला मार्बु रिमाल गाउँ। समय: बिहान ठिक 10 बजे। पुनश्च: सदस्यहरूले पासबुक नभएको खण्डमा बचत गरेको रसिद अनिवार्य लिएर आउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बरहरू 9844148563 र 9866019576। गोविन्द प्रसाद रिमाल, सचिव, खकालेश्वर कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 7 मार्बु दोलखा।
2: जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर 8 क्षेत्रपाको येबोमा रहेको जनप्रेमी कृषि सहकारी संस्था लिमिटेडको 19 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरू, बाल बचतकर्ताहरू, ज्येष्ठ सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभामा हुने छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्ययोजना प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट प्रतिवेदन पारित सम्बन्धमा,
0: आर्थिक वर्ष 2082-83 आन्तरिक तथा बाह्य लेखा परीक्षण प्रतिवेदन पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा,
2: संस्थाको विनियम संशोधन तथा आन्तरिक कार्यविधिहरू पारित सम्बन्धमा, संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन सम्बन्धमा,
0: निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा र विभित।
2: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल असोज 24 गते शनिबार। स्थान: काठमाडौँ। क्षेत्र: हाल काठमाडौँमा बसोबास गर्ने सदस्यहरू। समय: बिहान 10 बजेदेखि 2 बजेसम्म। असोज 27 गते मंगलबार, संस्थाको प्रांगण बैतेश्वर 4, 5, 8 र गौरीशंकर 1 र 2 का सबै। समय: बिहान 10 बजेदेखि 4 बजेसम्म।
0: साधारण सभामा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक तथा परिचय पत्र अनिवार्य रूपमा लिएर उपस्थित हुनुहोला। साथै आफ्नो बचत तथा ऋणको किस्ता साधारण सभा अगाडि नै नियमित गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछ।

0: बलबहादुर कार्की सचिव श्री जनप्रेमी कृषि सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका वडा नम्बर 8 एबो दोलखा
1: सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको 10 वार्षिक साधारण सभा सम्बन्धी सूचना
0: दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 4 माघपौवामा रहेको सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेडको संचालक समितिको साउन 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 10 वार्षिक साधारण सभा दोलखाका अगुवा कृषक एवं सामाजिक व्यक्तित्व शिवप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई प्रमाणित भएको पासबुक वा परिचय पत्र सहित अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका कार्यक्रमहरू अध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, सचिवको प्रतिवेदन प्रस्तुत तथा पारित, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत तथा पारित, निर्णय पुस्तिका प्रमाणित गर्ने शेर सदस्यको छनौट र अन्य प्रस्तावहरू।
0: साधारण सभा हुने मिति, स्थान र समय। मिति 2083 साल असोज 29 गते। समय बिहान 10 बजे। स्थान सहकारी संस्थाको प्रांगण।
1: थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन नम्बर 9844461188। अध्यक्ष धनबहादुर तामाङ, सयपाटी साना किसान कृषि सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका, वडा नम्बर 4, मागापौवा, दोलखा।
2: श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
0: यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल असोज 11 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।
2: साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 आर्थिक तथा वार्षिक प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सम्बन्धमा, लेखा सुपरिवेक्षण नियुक्ति र पारिश्रमिक सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट सम्बन्धमा।
0: साधारण सभा हुने मिति 2083 साल असोज 29 गते। स्थान सिद्का माध्यमिक विद्यालय सुनखानी। समय बिहान 9 बजे। गोपाल पाण्डे अध्यक्ष, व्यवस्थापक जमुना बुढाथोकी, कोषाध्यक्ष कुमार बुढाथोकी, सचिव सुरज बुढाथोकी। श्री ढिकादेवी ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिङचोक गाउँपालिका, वडा नम्बर 7, सिद्का सुनखानी, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: भएको श्री शिवलिंगेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती हनुमान भैरव दुर्गा गणेश भीमसेन महाराज भगवान बुद्ध एमाराज नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
1: शिवलिंगेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
0: यस मन्दिरमा पूजापाठ रुद्री चण्डी वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
1: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9848584030।
0: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिंगेश्वर मन्दिर व्यवस्थापन समिति, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिंगेश्वर मन्दिर व्यवस्थापन समिति परिवार, मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी दुलखा।
1: साथै मिति 2083 साल असोज 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पौवटी भैरुङ्गे बेस्तीमा स्थित श्री शिवलिंगेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिंगेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताए को कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिंगेश्वर महादेव अम्बिका भगवती मन्दिर पौवटी भैरुङ बेसी दोलखा। जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका 2 जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। शेर सदस्यज्यूहरूलाई आफूलाई पाएको पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते, स्थान क्लासिकल दरबार ब्याङ्केट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै। इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट। इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबीथान हाटघर। इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु। असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर। इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु। इकाई नम्बर 6 असोज 29 गते यारसा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यारसा। असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार साहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधिमूलक समेत। समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध

0: साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम आजसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा दुई प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार तीन पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौ। खड्कबहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, दोलाखा।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
1: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू। आर्थिक वर्ष 2082-83 को संचालक समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा। आर्थिक वर्ष 2082-83 को वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा। आर्थिक वर्ष 2082-83 को प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा।
0: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा। विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा। सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
1: साधारण सभामा स्वयं उपस्थित हुने शेष सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च खातामा नै जम्मा गरिनेछ।
0: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छूट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले दुई प्रति फोटो, नागरिकताको फोटो कपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
1: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरीशंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
0: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
1: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली, छठ, नेपाल सम्वत 2083 को पावन अवसरमा दोलखाका सबै सहकारी संस्थाहरू, सहकारीका शेर सदस्य महानुभावहरू, सञ्चालक समिति, बचतकर्ता, सहकारी अभियानकर्मी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
0: सृजना खड्का सचिव, सोममया श्रेष्ठ अध्यक्ष, त्रिपुरा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भीमेश्वर नगरपालिका 2, दोलखा। हार्दिक मंगलमय शुभकामना। विजय दशमी, शुभ दीपावली तथा छठ पर्व 2083 को पावन अवसरमा संस्थाका आदरणीय सेल सदस्यज्यूहरू, बाल बचतकर्ताहरू, शुभचिन्तकहरू, सहकारी कर्मीहरू तथा सम्पूर्ण नेपाली आमा बुबा, दाजुभाइ एवं दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। यो चाडपर्वले हामी सबैमा आपसी सद्भाव, एकता र सहकार्यको भावना अझ प्रगाड बनाउँदै हरेक परिवारमा आर्थिक समृद्धि, खुशी र उमङ्ग ल्याओस्।
2: कृष्ण बहादुर गौतम अध्यक्ष, समस्त मिलिजुली कालिङचोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, भीमेश्वर नगरपालिका 6, चरीकोट, दोलखा। हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, विद्यार्थी तथा आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
2: दिल्ली बराइले सदस्य, केन्द्रीय लेखा आयोग, नेकपा एमाले। हार्दिक मंगलमय शुभकामना।
1: विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा पत्रकार, शिक्षक, विद्यार्थी तथा राजनीतिक दलमा आबद्ध नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी, किसान, राष्ट्रसेवक, कर्मचारी, सुरक्षाकर्मी, आम मतदाताहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु।
0: श्याम प्रसाद खतिवडा सचिव, नेपाल पत्रकार महासंघ, बागमती प्रदेश समिति। हार्दिक मंगलमय शुभकामना। नेपालीहरूको महान चाड बड़ा दशैं, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्व 2083 को पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीको विभिन्न तह तत्कामा रहेर भूमिका निर्वाह गरिरहनुभएका नेता, कार्यकर्ता, राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुक, शुभचिन्तक, आम दोलाखाली आमा बुबा, दाजुभाइ, दिदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु सहित उन्नत जीवनस्तरको कामना गर्दछु। यी चाडपर्वहरूले सबैको घरमा खुशियाली, उमङ्ग र मुहारमा मुस्कान ल्याउन सकुन्। शुभकामना।
2: ओम कृष्ण आचार्य, अभियान तथा प्रचार विभाग प्रमुख, राष्ट्रिय स्वतन्त्र पार्टी परिवार, चरीकोट, दोलखा।
0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 को पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: विश्वास कार्की अध्यक्ष, उमा लुङ्गेली मगर उपाध्यक्ष, गौरीशंकर गाउँपालिका, दोलखा।
0: हार्दिक मंगलमय शुभकामना।
2: नेपालीहरूको महान चाड विजय दशमी शुभ दीपावली नेपाल सम्वत छठ पर्व 2083 को पावन अवसरमा जिल्लावासी दाजुभाइ तथा दिदी बहिनी उद्योगी व्यापारी स्वदेश तथा विदेशमा रहेर यो प्रसारण सुनिरहनु भएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। प्रोभाइडर हरिओली रमाइलो घर रिसोर्ट परिवार चरीकोट दोलखा।
0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजया दशमी शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही सरकारी तथा गैर सरकारी संघ संस्था निर्वाचित जनप्रतिनिधि नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
0: मित्रबहादुर जिरेल प्रमुख कृष्णमाया बुढाथोकी उपप्रमुख जिरी नगरपालिका दोलखा। हार्दिक अनुरोध।
2: कालिङ्चो गाउँपालिका वडा नम्बर 4 मदिरा न्यूनीकरण गर्नको लागि वडामा रहेका सम्पूर्ण होटल तथा पसल व्यवसायीज्यूहरूले टुकी सिबिनबाट संचालित ओसेली परियोजना तथा वडा कार्यालयले जारी गरेका शर्तहरू पालना गरिदिनुहुन अनुरोध गर्दछौ।
0: नेपाल सरकारको नियमानुसार सम्बन्धित निकायबाट अनुमति लिएर मात्र होटल तथा पसल सञ्चालन गर्नुपर्नेछ। मदिरा बिक्री वितरण साँझ 6 बजेदेखि साँझ 8 बजेसम्म मात्र बिक्री वितरण गर्न पाइनेछ। 18 वर्ष मुनिका बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता र गर्भवती महिलालाई बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ।
2: सार्वजनिक स्थल आसपासमा 200 मिटर क्षेत्रभित्र धूम्रपान तथा मद्यपान बिक्री वितरणमा रोक लगाइएको छ। शर्त पालना नभएमा नेपाल सरकारको नियम अनुसार कार्यवाही गरिनेछ। स्वस्थ जीवनको लागि धूम्रपान र मद्यपान त्यागौं, आफू पनि स्वस्थ बनौं र आफ्नो परिवार तथा समाजलाई पनि स्वस्थ बनाऊ।
0: नेपालीहरूको महान पर्व 2083 बड़ा दशैं शुभ दीपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। दीपक खुलाल ओडा अध्यक्ष कालिङ्चो गाउँपालिका वडा नम्बर 4 दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: टिकट हो गया अगले महीने तुम नेपाल चलोगे ठीक है।

0: हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: अर्जुन प्रसाद शिवाकोटी अध्यक्ष, कुलबहादुर बुढाथोकी उपाध्यक्ष, कालिंचो गाउँपालिका परिवार, गोलाखा। हार्दिक मंगलमय शुभकामना।
1: नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली एवं छठ पर्व 2083 तथा नेपाल सम्वत 1146 पावन अवसरमा हाम्रा सेवाग्राही, सरकारी तथा गैर सरकारी संघ संस्था, निर्वाचित जनप्रतिनिधि, नगर एवं गाउँवासी साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिसँगै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।
2: हीरा कुमार तमाङ अध्यक्ष, गायत्री आचार्य उपाध्यक्ष, मेलुङ गाउँपालिका परिवार, मेलुङ दोलखा।

0: शर्मा, पाथी भरा माता लगायतका भगवानको दर्शन गर्न पाइने जानकारी गराइन्छ। पाथी भरा जान नसक्नुहुने भक्तजनहरूले कुशावतीमा रहेको पञ्चकुमारी मन्दिर परिसरमा पाथी भारा माताको दर्शन गर्न सक्नुहुनेछ। पञ्चकुमारी मन्दिरमा दर्शन गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
1: यस मन्दिरमा हरेक वर्षको ठूली एकादशी पछि आउने पूर्णिमाको दिन भव्य मेला लाग्ने गरेको छ। साथै हरेक दिन पूजा आजा गरिँदै आएको छ। मधुकर बुढाथोकी अध्यक्ष, लोकबहादुर बुढाथोकी पुजारी एवं व्यवस्थापक। थप जानकारीको लागि सम्पर्क नम्बर 9843589969 र 9841175510। पञ्चकुमारी भगवती मन्दिर व्यवस्थापन समिति परिवार, कालिङचो गाउँपालिका, वडा नम्बर 2, बाबरे, कुशावती, दोलखा।
2: हार्दिक आमन्त्रण।
0: सनातन हिन्दू धर्म, संस्कृति र आध्यात्मिक चेतनाको संरक्षण तथा समाजमा धार्मिक सद्भाव र नैतिकताको सन्देश प्रवाह गर्ने पवित्र उद्देश्यका साथ श्री भीरामणि चेतीदेवी मन्दिर संरक्षण समितिको आयोजनामा नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको पावन अवसरमा विशेष धार्मिक सांस्कृतिक तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजन गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा स्थानीयवासी साथै मन्दिरमा आस्था राख्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आमन्त्रण
2: कार्यक्रम हुने मिति 2083 साल कार्तिक 3 गते, समय बिहान ठिक 10 बजे, स्थान कालिन्चो गाउँपालिका वडा नम्बर 4 मा अवस्थित श्री भीरामुनि सेतीदेवी मन्दिरको प्राङ्गण।
0: कार्यक्रमहरू विशेष धार्मिक टोलीद्वारा भजन कीर्तन तथा धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरू।
2: यस पावन अवसरमा यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र धार्मिक कार्यक्रमको शोभा बढाउनुका साथै कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं। सम्पूर्ण आदरणीय धर्मप्रेमी भक्तजनहरूमा हार्दिक उपस्थितिका लागि अनुरोध सहित आमन्त्रण गर्दछौं।
0: कार्यक्रम संयोजक कुमार थापा, सम्पर्क मोबाइल नम्बर 9844426878, सह संयोजक रूपिन बस्ने, सम्पर्क मोबाइल नम्बर 9763949616, अध्यक्ष शिव बहादुर थापा, सम्पर्क मोबाइल नम्बर 9863306463, भीरामणि सेतीदेवी मन्दिर संरक्षण समिति, कालिङचोक गाउँपालिका वडा नम्बर 4, दुलखा।
2: हार्दिक निमन्त्रणा।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 9, फुलबारी घुम्ती निवासी राजकुमार लामाको यही मिति 2083 भदौ 10 गते रसुवाबाडीमा परि बेपत्ता हुनु भएको 44 वर्षको उमेरमा भएको निधनले हामी अत्यन्तै मर्मात भएको छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। साथै बौद्ध धर्म महायान परम्परा अनुसार गरिने घेव कार्यक्रम साङ्गे होव मेगु सिंखाम ध्येव चेनमा पुगोस् भनी र फब छेरिसीले शक्ति दियोस् गुरूपदमा सम्भवले सहयोग गरोस् भनी गरिने घेव कार्यक्रम जिल्ला लामा संघ साथै भिना पनौ टाजी छेलिङ गुम्बाको लामा गुरूहरू र भिना पनौ बुद्ध गुम्बाका लामा गुरूहरू र सुस्पा फुलाउने गुम्बाको आनी खेम्बो सेराप र सातौं अन्य गुम्बाहरू गरी सातौं घ्याङको लामा गुरूहरूको बहुलीबाट घेव सम्पन्न हुने भएकोले सम्पूर्ण आफन्तजनलाई निमन्त्रणा पठाइसकेको छ। यदि निमन्त्रणा प्राप्त नभएमा यसै सूचनालाई आधार मानि आफन्तजन भाइ बन्धु इष्ट मित्र कुलकुटुम्ब उपस्थित भई मानी मलाम र छोक प्रसाद ग्रहण गरिदिनु न हार्दिक आमन्त्रणा गर्दछौ।
2: श्रीमती सीता लामा, बुबा पेमदुर्जे लामा बोमजान, आमा ढोलमो तामाङ, भाइ श्यामकुमार लामा बोमजान, बुहारी संगीता लामा, छोरा रमेश लामा बोमजान, छोरी रबिना लामा बोमजान, बहिनी मधु लामा बोमजान, ज्वाई सुशान्त लामा, बहिनी शर्मिला तामाङ, ज्वाई घ्यामजो गोले, बहिनी रीता लामा, सीतादेवी लामा, ज्वाई

0: प्रवीण पाखरिन भतिज सिर्जन तामाङ आफन्तहरू विजय बोमजान लाक्पा बोमजान रविन बोमजान सुभाष बोमजान सुबिन बोमजान अनिल बोमजान लालबहादुर बोमजान भक्तबहादुर बोमजान धन बोमजान जेठी ठुलियामा आनीहरू साङमाला तामाङ निर्मा ढोल्मो तामाङ लालमाया तामाङ कान्छी आनी माइली आनी लगायत सम्पूर्ण बोमजान परिवार भीमेश्वर नगरपालिका वडा नम्बर 9 फुलबारी घुम्ती दोलखा घेवा हुने स्थान भीमेश्वर नगरपालिका 9 फुलबारी घुम्ती बुद्ध गुम्बा घेवा हुने मिति 27 गते सुरु भई 28 गते सम्पन्न थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9840739026
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलून सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिप्दै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनुभएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्नु पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: भूमे मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ। दोलाखाको कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चारे नरी भुइँको बीचमा रहेको भूमे मन्दिर दर्शन गरी पुण्य कमाउनुहोस्। यस मन्दिरमा दर्शन गर्नाले रोग कष्ट निवारण हुने विश्वास रहिआएको छ। अगुवा रणवीर थामी, मन्दिर व्यवस्थापन समिति अध्यक्ष गोरे थामी, सचिव दलवीर थामी। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98169066। भूमे मन्दिर कालिङचो गाउँपालिका वडा नम्बर 4 बाबरे जाने रोड मुनि बन्चरे नरी भुइँको बीचमा। शिवलिङ्गेश्वर महादेव मन्दिरको दर्शन गरौं, पुण्य कमाऊ।
5: दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटीको डुबाटे पार्टी नजिकै रहेको श्री शिवलिङ्गेश्वर महादेवको मन्दिर परिसरमा रहनुभएका चौथो भैरुङ्गी अम्बिका भगवती, हनुमान, भैरव, दुर्गा, गणेश, भीमसेन महाराज, भगवान बुद्ध, एमाराज, नीलकण्ठ र नारायण भगवानको एकै ठाउँमा दर्शन गर्न पाइने जानकारी गराइन्छ।
4: शिवलिङ्गेश्वर महादेव परिसरमा रहेको सात धारामा नुहाएर पूजापाठ गर्नाले मनले चिताएको इच्छा पूरा हुने, जीवनमा सुख शान्ति समृद्धि र सकारात्मक ऊर्जा प्राप्त होस् भन्ने धार्मिक जनविश्वास रहिआएको छ।
5: यस मन्दिरमा पूजापाठ, रुद्री, चण्डी, वेद लगाउनु भएमा मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। 33 कोटी देवी देवताको समेत दर्शन गर्न पाइन्छ।
4: साथै उक्त मन्दिर परिसरमा 15 रोपनी जग्गा रहेकोले मन्दिरको संरक्षण सहित जग्गा प्रयोग गर्न चाहने इच्छुक दम्पतिले सम्पर्क गर्न सक्नुहुनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 48 58 40 30।
5: अध्यक्ष वासुदेव नेउपाने, सचिव राम बहादुर खड्का, कोषाध्यक्ष सीता पाण्डे, शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी, जग्गादाता नारायण प्रसाद शिवाकोटी लगायत शिवलिङ्गेश्वर मन्दिर व्यवस्थापन समिति परिवार मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी दुलखा।
4: साथै मिति 2083 साल असो 24 गते यस मेलुङ गाउँपालिका वडा नम्बर 1 पवटी भैरुङ्गे बेसीमा स्थित श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिरको संरक्षण समितिको निर्णय अनुसार यस अम्बिका भगवती तथा शिवलिङ्गेश्वर महादेव मन्दिरको परिसरमा नवदुर्गा भवानीको प्रसाद स्वरूप जमरा राख्ने र 9 दिनसम्म पूजापाठ गर्ने भएकोले भक्तजनहरूले नवरात्रीसम्ममा यस मन्दिरमा आई पूजापाठ गर्नाले मनमा चिताएको कुरा पूर्ण हुने धार्मिक विश्वास रहिआएको छ। साथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा सम्पूर्ण भक्तजनहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष श्री वासुदेव नेउपाने, श्री शिवलिङ्गेश्वर महादेव अम्बिका भगवती मन्दिर, पौटी, भैरुङ बेसी, दोलखा।
6: बाख्रा पालन, किसान प्रोत्साहन तथा खसी बोका मेला लाग्ने सम्बन्धी सूचना।
5: दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर पाँचको वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा पालन किसान प्रोत्साहन तथा खसी बोका मेला सञ्चालन हुन गइरहेकाले यो सूचना प्रसारण भएको मितिले सात दिन अर्थात असोज 23 गते भित्र भीमेश्वर नगरपालिकाको मापदण्ड 2083 बमोजिम वडा नम्बर पाँचवटा कार्यालय माटीमा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ। साथै उत्कृष्ट खसी तथा बोका पालक कृषकहरूलाई पुरस्कृत समेत गरिनेछ। साथै उक्त दिन पशुहरूको निशुल्क जाँच समेत गरिने जानकारी गराइन्छ।
7: कार्यक्रम हुने मिति 2083 साल असोज 28 गते। स्थान बुढा भीमसेन खेल मैदान। समय बिहान ठीक 10 बजे। सहभागी हुने किसानहरूलाई खाजा भत्ताको व्यवस्था रहेको र बिक्री भएका खसी तथा बोकाका प्रति केजी प्रोत्साहन रकम समेत रहेको जानकारी गर्दछौ।
5: वासु श्रेष्ठ अध्यक्ष भीमेश्वर नगरपालिका वडा नम्बर पाँचको कार्यालय माटी दोलखा।
8: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो?
9: होइन है साइला दाई, के बिग्रियो? खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
9: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
8: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
10: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
9: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9866667668 र 9855109677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
11: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
12: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
11: सम्झनाहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
12: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
11: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
12: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
11: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
12: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
11: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
12: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
9: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
5: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
9: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
5: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
9: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
5: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
9: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा मेगा ब्याङ्कको पछाडिपट्टि।
13: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
14: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
13: डेंगू रोगको रोकथामका उपायहरू:
14: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
13: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
14: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
13: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
14: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
15: जनस्वास्थ्य कार्यालय दुलखा।
9: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
16: दुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
17: हाम्रा सेवाहरू:
9: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
17: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
16: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
17: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
9: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
17: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
9: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
18: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ए माइला गुरुजी,
1: हजुर सर, लाइसेन्स निकाल्नु न त गुरु।
2: लाइसेन्स ला लाइसेन्स त छैन त सर, यसो मिलाइदिनु न सर।
1: चुप।
3: के तपाईहरू पनि बिना लाइसेन्स सवारी हाँकिरहनु भएको त छैन? त्यसो हो भने अब ढिला नगर्नुहोस्। सवारी चालक सिप विकास केन्द्र डीएसटीसी नेपाल भक्तपुरमा सम्पर्क गर्नुहोस्।
4: खाना बस्नको सुविधा सहित कार, बाइक, स्कूटर र डोजर सिक्ने कोषहरू सञ्चालन भइरहेका छन्। समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
5: थप जानकारीको लागि डीएसडीसी नेपालको फेसबुक, टिकटक पेज लाइक गर्नुहोला।
0: थप जानकारीको लागि सम्पर्क मोबाइल नम्बर 9768-72-77-77, 9844-013-110, 9844-065-466, 9818-37-15-33।
5: ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट बचौं र बचाऊ।
6: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
7: होइन, के एक्लै गुनगुन गरिरहेको?
6: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
7: अनि के भयो त, लगेर पाले भइगयो नि?
6: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
7: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
7: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
6: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
8: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
9: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुने

0: बाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661 98510661।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पाँडे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपद मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510685595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510685590।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 24 वार्षिक साधारण सभा हुने सम्बन्धी सूचना।
0: यस संस्थाको मिति 2083 साल भदौ 29 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 24 साधारण सभा हुने भएकोले सम्पूर्ण शेष सदस्यज्यूहरूलाई उपस्थित भइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 वार्षिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत छलफल तथा पारित सम्बन्धमा, आर्थिक वर्ष 2082-83 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा,
0: बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम पुनलेखन, आन्तरिक कार्यविधि तथा कार्ययोजना पारित गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न प्रतिनिधि छनौट र विविध सम्बन्धमा।
2: साधारण सभामा स्वयं उपस्थित हुने शेयर सदस्यहरूलाई खाजा खर्च बापत कर बाहेकको रकम उपलब्ध गराइनेछ र खर्च बुझ्नको लागि अनिवार्य रूपमा संस्थाले जारी गरेको पासबुक ल्याउनु पर्नेछ र बाल बचतकर्ताको हकमा भने खाजा खर्च

0: खातामा नै जम्मा गरिनेछ।
1: नयाँ सदस्य बन्नका लागि साधारण सभाको अवसरमा विशेष छुट गरिने हुँदा सदस्य बन्न इच्छुक महानुभावहरूले 2 प्रति फोटो, नागरिकताको फोटोकपी सहित संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला।
0: साधारण सभा हुने मिति, समय र स्थान। मिति 2083 असोज 31 गते। समय बिहान 10 बजेदेखि अपरान्न 4 बजेसम्म। स्थान संस्थाको कार्यालय गौरी शंकर गाउँपालिका उरा नम्बर 4 झ्याकु।
1: थप जानकारीको लागि अध्यक्ष देव बहादुर खड्का, सम्पर्क नम्बर 9844067014। सचिव मिङमा छेकी शेर्पा, सम्पर्क नम्बर 9844046536।
0: ग्रामीण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरी शंकर गाउँपालिका उडा नम्बर 4 झ्याकु दुलखा।
1: स्वदेश तथा विदेशका 5 स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटी भिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलाखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदम सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इण्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानीज, सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5 स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल या जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने। जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूको लागि खाने र बस्नको व्यवस्था गरिएको छ। तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलाखा। सम्पर्क नम्बर 9841017099, 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन काठमाडौँ, नेपाल।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए बुढी, मलाई धानीकोमा लैजा भन्या।
7: अब के को धानीकोमा नि? धानीकोमा होइन, अब इन्द्र डिजल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई?
6: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
8: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
6: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, भुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
3: जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको 33 वार्षिक साधारण सभा हुने भएकाले आफूलाई पाएको पर्ने सेवा केन्द्र संकलन केन्द्रमा उपस्थित भइदिनु हुन सम्पूर्ण शेर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: प्रस्तावहरू: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन तथा गतिविधिहरू सम्बन्धमा, आगामी आर्थिक वर्ष 2083-84 वार्षिक कार्ययोजना तथा बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षकको लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशनको जानकारी सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बाह्य लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा,
3: लिलामीबाट संस्थाको नाममा सम्पत्ति सकार तथा नाममा कायम भएको घर जग्गा बिक्री गर्ने सम्बन्धमा, ऋण विश्लेषण प्रतिवेदन सम्बन्धमा,
2: संस्थागत प्रतिनिधिहरूको जानकारी सम्बन्धमा, एकीकरण वा विघटन सम्बन्धी निर्णय गर्ने सम्बन्धमा,
3: बाह्य दायित्व स्वीकार तथा सदस्यहरूको दायित्व मिनाहा सम्बन्धमा, घर जग्गा तथा सवारी साधन खरिद र बिक्री गर्ने सम्बन्धमा,
2: विनियम नीति तथा कार्यविधिहरू संशोधन एवं थप सम्बन्धमा, संचालक समितिका निर्णयहरू अनुमोदन तथा समितिलाई अख्तियार प्रदान सम्बन्धमा,
3: एकाइ साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि छनौट सम्बन्धमा, एकाइ प्रतिनिधिहरूको साधारण सभामा सहभागी हुने प्रतिनिधि छनौट सम्बन्धमा र कार्यसूचीमा थप प्रस्तावहरू सम्बन्धमा,
2: साधारण सभा हुने मिति, समय र स्थान: मिति 2083 साल आश्विन 20 गते मंगलबार, कार्यक्रम हुने स्थान लहरमाने चोक, बैतेश्वर 3 मिर्गे, सहभागी सदस्यहरू मिर्गे संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045315, नामदु संकलन केन्द्रको कार्यालय अगाडि नामदु, नामदु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045319, वडा कार्यालय बैतेश्वर 7 मार्बु, मार्बु संकलन केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045317, वडा कार्यालय जिरी 9 चिपचिपे, जिरी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045323, जनसेवा मितेरी साकोसको पुरानो हल सामाकोशी 7 हावा, सामाकोशी सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045328।
3: मिति 2083 साल आश्विन 22 गते बिहिबार, संस्थाको कार्यालय अगाडि मैना पोखरी, बैतेश्वर सेवा केन्द्र मैना पोखरी अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045308।
2: 2083 साल आश्विन 24 गते शनिबार, रोयल जडीबुटी ब्याङ्केट, जडीबुटी काठमाडौँ, काठमाडौँ सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045309।
3: 2083 साल आश्विन 26 गते सोमबार, कालिङचोक माध्यमिक विद्यालय, भीमेश्वर नगरपालिका 3 लामाचौर, चरीकोट सेवा केन्द्र अन्तर्गतका सबै, सम्पर्क मोबाइल नम्बर 9854045313, कालिका माध्यमिक विद्यालय कालिङचोक नौ कटुवाचौर कालिङचोक सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045320 कृषि उपज केन्द्र सैलुङ तीन बाखोर तल्लो बसपाक बाखोर संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9841976969 सत्यश्वर माविको सामुदायिक हल मेलुङ एक पवटी मेलुङ सेवा केन्द्र अन्तर्गत सबै सम्पर्क मोबाइल नम्बर 9854045325 र शारदा मावि सैलुङ आठ भैँसे सैलुङ सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045331
2: 2083 साल आश्विन 27 गते मंगलबार प्रगतिशील मिलिजुली बाल विकास केन्द्र कालिचो गाउँपालिका दुई बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 निकोभूमि माध्यमिक विद्यालय कालिन्सो गाउँपालिका दुई बाबरे बाबरे संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045332 चक्रेश्वरी महादेव स्थान बिगु पाँच साङ्बा बजार साङ्बा संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045316 सिंगटी हेलिप्याड बिगु चार सिंगटी बिगु सेवा केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045314 गौरीशंकर माध्यमिक विद्यालय बिगु एक जगत जगत संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9854045334 वडा कार्यालय गौरीशंकर पाँच हाट घर इबिथान सूरी संकलन केन्द्र अन्तर्गतका सबै सम्पर्क मोबाइल नम्बर 9767395585
3: र मिति 2083 साल आश्विन 30 गते शुक्रबार संस्थाको मुख्य कार्यालय हल मैना पोखरी इकाई प्रतिनिधिहरू सम्पर्क नम्बर 0949411004 र 0949411005 समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म
2: साधारण सभामा उपस्थित हुँदा संस्थाद्वारा जारी गरिएको परिचय पत्र पासबुक वा नेपाल सरकारबाट जारी फोटो सहित पहिचान खुल्ने कुनै प्रमाण पत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ
3: संस्थाको आफ्नो सदस्य पहिचान फारम केवाईएम भर्न बाँकी रहनुभएका शेष सदस्यहरूलाई सभामा उपस्थित गराइने छैन तसर्थ सदस्यता पहिचान फारम भर्न बाँकी सदस्यहरूले आजैबाट आफूलाई पाएक पर्ने संस्थाको विभिन्न कार्यालय मा एक प्रति फोटो नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपिका साथ उपस्थित भई सदस्यता पहिचान फारम केवाईएम भर्नुहुन अनुरोध छ
2: सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन सभाका उपस्थिति स्थलहरू र संस्थाको कार्यालयहरूमा क्यूआर कोड मार्फत उपलब्ध गराइनेछ वार्षिक प्रतिवेदन संस्थाको युट्युब च्यानल youtube.com/jansachetan/sakos5686 फेसबुक पेज facebook.com/jansacheton वेबसाइट www.jansacheton.org.np बाट मिति 2083 साल असोज 10 गतेदेखि डाउनलोड गरी प्राप्त गर्न र हेर्न सकिनेछ
3: उल्लेखित संस्थाबाट प्रतिवेदन अध्ययन गरी संस्था सञ्चालन प्रक्रियामा केही सुझाव भएमा साधारण सभा अवधिभित्रै लिखित मौखिक तथा संस्थाको आधिकारिक इमेल ठेगाना info@jansacheton.org.np मार्फत पेश गर्न सकिनेछ
2: सभामा बाल बचतकर्ताहरूलाई उपस्थिति गराइने छैन तसर्थ बाल बचतकर्ताहरूलाई साधारण सभाका कार्यक्रममा लिएर नआउनु हुन सबै शेयर सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौ
3: 2083 साल असार महिनासम्मको नियमित मासिक बचत नगर्ने सदस्यलाई साधारण सभामा उपस्थित गराइने छैन तसर्थ आफ्नो तथा एका घर परिवारको मासिक बचतलाई नियमित गर्नुहुन साथै ऋणको कारोबार भए सोलाई समेत नियमित गर्नुहुन अनुरोध गरिन्छ
2: शिवराम ढकाल सहसचिव जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 काभ्रे दोलखा
4: जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 27 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीशंकर गाउँपालिका दुई जुगु दोलखाको मिति 2083 साल भाद्र 9 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 27 वार्षिक साधारण सभा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ शेर सदस्यज्यूहरूलाई आफूलाई पाएक पर्ने स्थानमा अनिवार्य उपस्थित हुनको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने इकाई मिति र स्थान इकाई नम्बर 1 2083 साल असोज 24 गते स्थान क्लासिकल दरबार ब्याङ्क्वेट जडीबुटी काठमाडौँ अरणीको बसप्राक सँगै इकाई नम्बर 2 असोज 25 गते कारोबार सेवा केन्द्र चरीकोट, इकाई नम्बर 3 असोज 26 गते गौरीशंकर गाउँपालिका 5 एबी थान हाट घर, इकाई नम्बर 4 असोज 27 गते हिमवर्ती माध्यमिक विद्यालय गौरीशंकर 7 मार्बु, असोज 27 गते गौरीशंकर 6 जयन्तीपुर सेवा केन्द्र परिसर, इकाई नम्बर 5 असोज 28 गते माने डाँडा माध्यमिक विद्यालय गौरीशंकर 4 झ्याकु, इकाई नम्बर 6 असोज 29 गते यार्सा आधारभूत विद्यालय गौरीशंकर गाउँपालिका 1 यार्सा, असोज 29 गते गौरीशंकर गाउँपालिका 2 गैरी डाँडा र इकाई नम्बर 7 असोज 30 गते जनउपकार शाहकोष परिसर गौरीशंकर गाउँपालिका 2 जुगु प्रतिनिधि मूलक समेत, समय बिहान 11 बजेबाट 4 बजेसम्म। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 संचालक समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 प्रस्तावित नीति कार्यक्रम तथा बजेट सम्बन्धमा, विनियम संशोधन आन्तरिक कार्यविधिहरू तथा रणनैतिक व्यावसायिक योजना पारित गर्ने सम्बन्धमा, बाह्य लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको निर्णयहरू अनुमोदन तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा, व्यवस्थापनको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धमा, इकाई र प्रतिनिधिमूलक निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सहकारी एकीकरण सम्बन्धमा र विविध साधारण सभामा भाग लिन आउँदा सदस्यले अनिवार्य रूपमा संस्थाले प्रदान गरेको परिचय पत्र, पासबुक वा अन्य कुनै परिचय खुल्ने सरकारी प्रमाणपत्र अनिवार्य रूपमा लिएर आउनुपर्नेछ। सदस्य पहिचान विवरण केवाईएम हालसम्म अध्यावधिक नभएका शेष सदस्यहरूले साधारण सभा अगाडि नै संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रहरूमा 2 प्रति फोटो, नागरिकता र राष्ट्रिय परिचय पत्र सहित उपस्थित भई विवरण अध्यावधिक गर्नुहुन अनुरोध गरिन्छ। बचत तथा ऋणको किस्ता नियमित नभएका शेष सदस्यहरूले बचत तथा ऋणको किस्ता साधारण सभा अगावै नियमित गरिसक्नुपर्नेछ। 2083 भदौ 8 गतेसम्म सदस्य बन्नुभएका शेष सदस्यहरूलाई मात्र साधारण सभामा सहभागी गराइनेछ। वार्षिक साधारण सभामा बिना सूचना लगातार 3 पटकसम्म अनुपस्थित भएमा सहकारी ऐन 2074 दफा 34 ख बमोजिम सदस्यता समाप्त हुने व्यवस्था रहेकोले संस्थाको वार्षिक साधारण सभामा अनिवार्य उपस्थितिको लागि सम्पूर्ण शेष सदस्यज्यूहरूमा अनुरोध गर्दछौं। खड्कबहादुर खड्का सचिव, जनउपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरीशंकर गाउँपालिका 2, दोलाखा।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
1: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
0: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
1: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
0: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
1: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
0: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
1: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
0: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?

0: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो पानी लाइट ओखती आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिसम्मको लागि हामी सबैलाई बिदा दिनुहोस्। शुभरात्री।

नारायण अब यो बताए नि भाइ श्री देवी महात्म्य को यो पहिलो अध्यायको यो दोस्रो भागले गरिकन कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्नु समनकारी भनिकन समनकारी नामरेका 88,000 ईश्वरका प्रति गुरु सुधजीले बताउनु भयो। सोही नै कथाहरू ल्याएर यता मार्कण्डेयलाई ब्रह्माजीले बताउनु भयो। अलिखेर सोही नै कथाहरू ल्याएर यतापट्टि जो सुमेधा नामरेका जुन ऋषिले सुरथ नामरेका जो राजालाई बताउनु भयो। सोही नै कथाहरू ल्याएर हाम्रा आदरणीय श्रद्धा महान भावहरूमा ल्याइकन यो कथाहरू प्रस्तुत गर्न लागिरहेको छु। अब महाराज हेर्नुहोस् अब त्यति भइसकेपछि ल हेर्नु त सम्पत्ति सम्पत्तिले के चाहिँ गर्यो र केही पनि गरेन। हाम्रो पावर छैन्जेल मात्रै सम्पत्तिले गर्छ महाराज। हाम्रो हात खुट्टा चलिन्जेल मात्रै गर्छ। हाम्रो शक्ति छैन्जेलसम्म मात्रै चाहिँ सम्पत्तिले गर्छ। नत्र भनेको हाम्रो शक्ति सकिसकेपछि अनि त्यो सम्पत्तिले गर्दो रहेछ। शक्ति सकिएपछि अब के होला के होला भनेर मैले अलिकति राखेको छु। हेर्नुहोस् मैले त्यताउता अलिकति जोगाड गरेर राखेको छु। पछि मेरो हात पाउ बस्छन् हात पाउ बसिसकेपछि के होला होला भनेर अनि मैले त्यसरी राखेको छु भनेर जब त्यस्ता किसिमले गरिकन उतापट्टि बडो दुःख काटेर नखाइकन नलाइकन हरेक किसिमले गरिकन दुःख कष्ट काटेर त्यहाँबाट अनिखेरि उतापट्टि सञ्चित गरेर जो राखेको हुन्छ सम्पत्ति महाराज हेर्नुहोस् जब त्यसरी राखिएको हुन्छ अब जो राखिएर अब गरौँ कसो त हेर्नु त आफ्नो हात बसे पाउ बसे शक्ति गयो सारा सम्पूर्ण कर्म गयो राखिएको ठाउँमा त्यो लिन जान पनि सक्न छाड्यो अथवा ल्याए पनि अब गर्नु कसो अब त्यो अर्काका हातमा पर्छ छैन। महाराज हामीले जो खान पाउनु त्यसलाई जो लाउन पाउनु त्यसलाई चलन गर्न पाउनु त्यसलाई दान गर्न पाउनु दिन पाउनु अलिकति त्यो छैन अनि त्यसैले गर्दाखेरिमा अलिकति त्यो धन सम्पत्ति भन्ने चिज के हो भने यसलाई भनेदेखि शक्ति छैन्जेलको मात्रै हो है। शक्ति सकिसकेपछि जस्ताको तस्तो जस्ताको तस्तो आफूले कुन किसिमको जो दुःख भोग्नु परेको छ त्यो किसिमको दुःख आफूले अवश्यमै भोग्नुपर्छ। त्यो सम्पत्तिले त्यो जुन दुःख हटाउन सक्दैन। महाराज हेर्नुहोस् सक्छु त्यसलाई राम्रोसँगले गरिकन जो उतापट्टि परिचालन गरिदिने मानिस भएदेखि हट्थ्यो होला तर कुनै कुनैमा मात्रै त्यस्तो केही होला नत्र भनेदेखि त्यस्तो नहोला हुन नसक्ला अनिखेरि त्यस कारणले गर्दाखेरिमा त्यो सम्पत्तिले अनि केही छैन। जति जो सम्पत्ति हामीसँग रहेछ भनेदेखि अनि आफ्नो शक्ति छैन जसम्म कति खान इच्छा छ त्यो खाने कस्तो लाउन इच्छा छ त्यो लाउने कहाँ जान मन छ त्यहाँ जाने के गर्न मन छ त्यो गर्ने कसलाई कुन किसिमको जुन चिजबिजहरू जो दिन अथवा पुरस्कार अथवा केही छात्रवृत्ति अथवा कुन किसिमको जो दान प्रदान गर्न मन छ त्यो गर्ने अनि त्यो हुन्छ महाराज हेर्नुहोस् अनिखेरि जस्तै जो मुष्टिको धन हुन्छ म आफ्नो मुठीभित्र छैन्जेल मात्रै अनिखेरि मुठीभित्र छैन्जेल र शक्ति छैन्जेल मात्रै त्यो धन आफ्नो हो नत्र आफ्नो शक्ति सकिएपछि अथवा मुठीबाट बाहिर गइसकेपछि त्यो धन त्यस्ता धनलाई आफ्नो धन हो भनेर हामी कसैले पनि नभनौ। हे महाराज हेर्नुहोस् ल हेर्नुहोस् त अब यही जुन समाज नागरिका जो भइसक्यो त्यो धनले के काम दियो केही काम दिएन। अब आखिरमा धन लुटपाट पाट्यो छोराछोरीले लगे श्रीमतीले लगे बुढालाई घोक्रियायो कुटपिट गरे निकाले त्यहाँबाट अलिकति त्यस्तो भयो त्यस्तो दुःख पाएर त्यहाँबाट रुँदै रुँदै यो सुमेधा नामरेका ऋषिको आश्रममा आइपुग्नु भइरहेकै छ र सुरथ राजाका जुन साथमा भेट भयो भेट भइसकेपछि अनिखेरि जुन सुमेधा नामरेका जुन एउटा समाधि नामरेका जुन वैशाली पनि अनिखेरि त्यस्तो आफूलाई परेको दुःख कष्टहरू सबै कुरा उता सुमेधा नामरेका जुन ऋषिसँग पोख्नुभयो सुरथ नामरेका राजासँग पोख्नुभयो अनि सुरथ नामरेका राजाले पनि जो आफ्नो भएको दुःख पुकारणहरू सबै त्यो राज्य त्यसरी जो उता अपहरण गरेर शत्रुको हातमा परिएको यो आदि गरिएका कुराहरू सबै कुरा जो त्यहाँ पोख्नुभयो सुनाउनु भयो महाराज उसको दुःख उसलाई थाहा भयो उसको दुःख उसलाई थाहा भयो अनि आदि गरेका कुराहरू सुन्नेमा को हुनुभयो अनि समा उता जुन सुमेधा नामरेका जो ऋषि हुनुभयो महाराज जब त्यस्तो भयो हुनुभयो अब उहाँले जो सुन्नुभयो सुनिसकेपछि त्यहाँबाट अनिखेरि जस्तै सुरथ नामरेका राजाले भन्न लाग्नुभयो जस्तै जो धनमा लुब्ध भएर जुन छोरा स्त्रीहरूले जो तिमीलाई यस्तो घरबाट निकाले अनिखेरि फेरि तिनैमा तिम्रो जो माया भन्ने चिज अनि त्यो किन त्यसरी जो पुगिरहेको छ त भनेर अनिखेरि जब त्यसरी जो भन्नुभयो अब त्यस्तो जो धन हरण गरेर त्यसरी जो निकालिदिएका छन् फेरि तिनै जो छोराछोरीको माया तिनै श्रीमतीको माया ती सम्पूर्णको माया छ ल हेर्नु त अब उहाँलाई मात्रै नभइकन हजुर हामीलाई पनि छ हजुर हामीलाई पनि छ सबैलाई यही छ माया भन्ने चिज कस्तो छ उत्रिँदैन हुँदो हुँदो गहिरो गहिरो हुँदो हुँदो हुँदो हुँदो
अनिखेरि झन उँदो गयो, झन गहिरो, झन उँदो गयो, झन गहिरो, माया गहिरिँदै जान्छ। महाराज हेर्नुहोस्, जब त्यस्तो भएर हामी जो पिता माताको माया छोराछोरीमाथि जब त्यस्ता किसिमले गरिकन गहिरेर जान्छ, छोराछोरीको माया भन्ने छोराछोरीले आमा बुवालाई गर्ने मायाहरू उत्रेर जान्छ, बाहिर फलाल्न खोज्छ। महाराज हेर्नुहोस्, जब त्यस्तो हुन्छ अनिखेरि जब ती वैश्यले भने कि तपाईँ मेरा विषयमा जो कुरा जो भन्नुहुन्छ अनिखेरि यो सब जो साँचो छ, हे महाराज हेर्नुहोस् हजुरले भनेको कुरा यसलाई जो अन्यथा म ठान्दिनँ, एकदम साँचो हो, ठिक छ, तर के गरू, मेरो मनले मान्दैन त, नमानिसेर यस्तो निठुरा त लिँदै लिँदैन, जति छोराछोरी श्रीमतीले मलाई गरे अरे भने अनिखेरि अब त्यस्ता किसिमको जो निठुरा त गरे उनीहरूले, तर त्यो निठुरा मेरो मनले गर्दैन गर्दैन भनिसकेपछि हे महामते हे महाराज हेर्नुहोस् अनि अब यो के हो त यस्तो, म जस्तै जानेरै पनि अनिखेरि नजाने जस्तो त्यस्तो भइरहनु परेको हुन्छ। हजुर हामीले जानेको त छ, तर तपाईँ नजाने जस्तो त्यस्तो भएर हामीहरूले जो रहनु पर्दछ, हे महाराज हेर्नुहोस् जब यस्ता यस्ता किसिमले गरिकन जब त्यस्तो भएर रहनु परिरहेको छ भनेर जब यी आदि गरेका कुरा सुरथ राजाको साथमा समाधि नामरेका जुन भइसकेको त्यस्ता किसिमको जो कुराहरू तपाईँले भइरहेकै छ, संवाद भइरहेको छ। त्यसै मौकामा मार्गण्डेय नामरेका ऋषिले भन्न लाग्नुभयो कि हे ब्रह्मण भन्नुहुन्छ, जस्तै ती श्रेष्ठ राजा र अनिखेरि समाधि नामरेको जुन वैश्य दुवै

थाहै लाग्छ, उठेर आउँछ। अनिखेरि त कोही बेलामा त्यस्तै चित्त बुझ कुरो भयो त्यस्तै भनेदेखि रनक्क रिस पनि उठिहाल्छ। यो रिस उठ्नु राम्रो होइन, त चित्त अबुझ भयो त भयो भयो, अब गर्नु कसो त त्यो रिसै उठ्नुपर्छ त। तर भए महाराज हेर्नुहोस्, अब त्यो रिस भन्ने चिज के हो भने यसलाई भनेदेखि त्यस्ता किसिम बुझ्नु, त्यो घुराणी घैमल हो उता जस्तै हो, त्यो चित्त अबुझ भन्ने चिज घुराणी घैमल हो, रिस भन्ने चिज के हो अग्नि हो। महाराज त्यो अग्नि लगेर त्यो घुराणी घैमलमा हालिदिएपछि त बोल बलिसकेपछि उपरान्त त त्यसले त खरानी पार्छ ल हेर त। अनिखेरि एकदमै सुनेर अरूका मुख देखेका बाद रिस गर्नुहुन्न नबुझिकन, हे महाराज रिसले त बन्दैन केही पनि कारवाही, आखी र केवल बिगार्दछ आफूलाई भनेर भनिएको छ। त्यो रिसले आफूलाई भन्दा बाहेक अरू कसैलाई पनि बिगार्दैन। हे महाराज हेर्नुहोस्, रिस गर्नु हुँदैन थियो, तर अब त्यस्तो जो पर्दा भनेको रिस आइ नै हाल्छ, कहाँ भने पर्दा लोभ लोभ पनि आइहाल्छ, लोभ गर्नु हुँदैन भनेर भन्यो, देखिसकेपछि आँखाले देखिसकेपछि मनले जो चिताइदिइहाल्छ, लोभ चिताइदिइहाल्छ। अलिकति लोभ मोह आँखाले देखिसकेपछि मोह भनेको जो माया पनि लागि नै हाल्छ, अनि यो मन चञ्चल पनि भइहाल्छ, आश्चर्य पनि परिन्छ। ल हेर्छ, यी छवटा चोरलाई हामीले जित्न सकेका छैनौँ, यो जित्न नसकिन्जेलसम्म जब तक हामीले यी छवटा चोरलाई जित्न सक्दैनौँ। अब ती चोरले हामीलाई बाँध्दछन्, अनिखेरि हामीहरूको जो गतिहरू जो बिग्रिएर जान्छ। महाराज हेर्नुहोस्, अब यस्ता यस्ता किसिमले गरिकन त्यो छवटा चोरलाई जितेर अनिखेरि उतापट्टि कस्तो त भनिसकेला भने जस्तै यो परम ब्रह्म चित्त जबसम्म लाग्दैन, लागिसकेपछि नलागिन्जेलसम्म अनिखेरि हामीहरूको त्यो गति राम्रो हुँदैन। यो महाराज सबैभन्दा पहिला आफूले आफूलाई चिन्नु उचित छ, आफूलाई पहिला चिनिसकेपछि मात्रै अनिखेरि अर्कालाई चिनिन्छ। आत्मा चिनिन्छ, आत्मा नचिनिकन पर आत्मा चिनिँदैन कहिले पनि। यस्तै यस्ता किसिमले गरिकन यो गर्नुपर्दछ त भनिकन अब यता सोध्ने भएका समयका आदि नागरिक 88,000 ईश्वरका प्रति गुरु सुतजीले ल्याएर बताउनु भएको र अनि सुरथ राजा र समाधि नागरिक जुन वैश्यलाई अब यस्ता यस्ता किसिमले गरिकन जुन हरेक किसिमका जुन कुराहरू हरेक किसिमका जो प्रश्नहरू ल्याएर अब त्यसरी जो सुरथ नागरिक राजाले समाधि नागरिक वैश्यलाई यस्ता किसिमका जो कुराहरू यो माया अब यो किन त्यसरी जो गर्नुभएको यो माया छुट्नलाई अब के गर्ने हो त भनेर भन्ने यादि गरेका कुराहरू सम्पूर्ण कुरा हुँदैछ। हे समुनक आदि नामेरिका 88,000 शिष्यहरू हो ल हेर्न त यो माया भन्ने चिज यस्तो किसिमको जुन बडो अप्ठ्यारो छ, अप्ठ्यारो माया हो यो, मायाले गरी ज्ञान नष्ट हुन गई भइराख्छ सहीको मती भनेर भन्छ, कहाँ भन्छ गीतामा भनेको छ। ल हेर्न त त्यो मायाले गर्दाखेरि सम्पूर्ण ज्ञानहरू नाश हुन्छ भएर जान्छ, त्यहाँबाट अनिखेरि राक्षसको जस्तो जो बुद्धि र मती हामीहरूमा आइहाल्छ। त्यस कारणले गर्दाखेरिमा महाराज अब यो मायालाई जो हटाउनु पर्दछ, अनिखेरि भक्ति गर्ने मानिसले मुक्ति र गति खोज्ने मानिसले अनिखेरि यी छवटा चोरलाई नजितिकन कहिल्यै त्यो गति र मुक्तिहरू हुँदैन। हेर्सौनका आज नामरको 88,000 ईश्वर हो भनिकन 88,000 ईश्वरलाई गुरु सुतजीले बताउनु भएका जुन किसिमका कथाहरू हुन् सही नै कथाहरू ल्याइकन अनि यतापट्टि जो मार्कण्डेयलाई ब्रह्माजीले जस्तै सुरथ राजा सुमेधा नामेरिका जुन हो समाधि नामेरिका वैश्यलाई उतापट्टि सुमेधा नामेरिका जो ऋषिले र अनि सैनिक कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाले चाहिँ प्रस्तुत गरियो। अब यो कथाले चाहिँ धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मेरो भनेर भनेर अढैया संसारहरू शान्ति हुन्, साढे सात आदि गरेका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन्, राहु सङ्कट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस्, नवदुर्गा भवानीले यहाँहरू सम्पूर्णको रक्षा गरून् भन्ने यस्तो शुभकामना शुभ आशीर्वादहरू गर्दै यो देवी महात्म्यको यो पहिला अध्यायको दोस्रो भागले गरिकन यथामति विस्तार गरियो। देवी प्रपन्नति हरे प्रसिद्ध प्रसिद्ध मातर जगतो कलश प्रसिद्ध विश्वेश्वरी पाई विश्व तुमेश्वरी देवी चरा चरस्य स्वर्णगत दीनत परित्रण परायण सरस्वती हरे देवी नारायण नमस्ते रोगान शेषन पहंस तुष्टा दुरुष्टा दुकामान सकलान भीष्टा तुम श्रता नाम नविपन्नराण तुम श्रता श्रयता प्रियंती नारायण ओ श्री दिव्यार्पणमस्तु।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नमस्कार, म दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वार्ड नम्बर 7 म शिव बुढा थोकी बोलिरहेको छु। हाम्रो यो मातृभूमि नेपालमा बाढी पहिरोले भटेकोसी रसुवा जिल्लाकोमा बाढी चिनको भटेकोसीले तहस नहस बनाएर अतिको ज्यान गएको हुँदा र विश्व अहिले तनावमा भएको हुँदा सिङ्गो नेपाल शोकमा डुबिरहेको छ र विश्वका हाम्रा सहयोगी हातहरूले एकदमै हाम्रो राष्ट्रलाई एकदम ध्यानपूर्वकले हेरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासमा म रहिरहेको छु र म केही कुराहरू यहाँ हाम्रा प्यारो मातृभूमि नेपालका आदरणीय आमा बुबा आमा दाजुभाइ दिदीबहिनी तथा चराचर जगतभरलाई विश्वभरलाई आँतैदेखि नमन गर्न चाहन्छु। मेरो प्रस्तुति यो प्रकारको छ। मिति 2083/5/10 विनाशकारी प्राकृतिले सिङ्गो नेपाललाई अति नै शोकमा डुबाएको र विश्वलाई अशान्ति फैलाइरहेको छ। त्यही भएर म दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वार्ड नम्बर 7 बस्ने शिव बुढा थोकीले मैले मनैदेखि उठाएका तरंगहरू 3 करोड़ जनता सामु र विश्वमा भएका सम्पूर्ण सहयोगी हातहरूलाई नेपालकै तर्फबाट धन्यवाद भन्न चाहन्छु। नेपालका देवताले किन होला कोनि कुनै पार्टी सहेन, पार्टी भन्दा माथि नेपाल प्रमुख बनाई राजा नल्याइ भएन, राजा र प्रजाका पालामा हेर्नुहोस् त थियो नि स्वर्ग सरी पार्टी।

राजाका फलमा सही सत्य रूपले गर्थे सदा पूजा पाठ। पार्टी र प्राकृति मिलेको जस्तो भो नेपालीलाई पारे टाठ। राजा दाइन देउता दाइन अनि पुर्खा र पिताले त्यसै भनेको होइन। पुर्खा र पिताको पालाको जस्तो त संस्कार एक छेउ नि छैन। खुकुरीले चोट बिर्सेर गए पनि अचानो त छ खडा। जो को ईर्षा होस् मतलब नै नराखी सत्यता बोल्नु पर्छ हामीले कडा। मनभित्र बिखको डल्लो बोकिकन ओठमा देखाउँछन् हाँसो। सही सत्य अन्तले म पनि विचार गर्दछु बाछ अहिले त्यही गल पासो। जानेको सेवा दिनको निमित्त म पनि धेरै ठाउँ गए। लोभ र लालच आजसम्म गरिन कर्म कयास्तामा रहे। सरकारले राजासँग सहकार्य गरेमा नेपाल र नेपाली हामी पाँच वर्ष पछि यही नेपाल हेरौँ त हुन्छ नि अति दामी। राजाको गर्दन तल मेरो गर्दन माथि बिपीले भनेका थिए। पार्टी पार्टी मिलेर किन हो नेपालमा राजालाई धोका पो दिए। मैले भन्नु पर्दा नेपालको हितमा राजालाई छ धेरै माया। पार्टी पार्टी मिलेर संस्कार र संरचना पारेका छन् दायाँ र बायाँ। राजाको हातमा नेपाल दियौ भने जनता हुन्छन् सब खुसी। पार्टी पार्टी मिलेर नेपाल हाँक्दा जनता भएका छन् अति नै दुखी। यो सिलोक शिवले झुट्टा लेखेको होइन आत्को हरिले बोलेको। जता गए पनि पुर्खा र पिताको देख्छु संस्कार पोलेको। मेरो मेरो हामी सबैजना भन्छौ यो शरीर मेरो होइन। जो जसले जति भट्याए तापनि कर्म र समय भन्दा ठूलो केही छैन। जन्मेपछि मर्छु भन्ने सोच राखेर सबैले हामीले कर्म गरौं। कुकर्म गरेर आपद र विपदमा हामी नेपाली कोही नपरौं। मृतक आत्मा जतिलाई श्रद्धाञ्जली हेर। मृतक आत्मा जतिलाई श्रद्धाञ्जली हेर। घाइते भई बाँच्नेको जन नजाओस् है खेर। घाइते भई बाँच्नेको जन नजाओस् है खेर। नेपालका देवी देउता दिनुस् हामीलाई साथ। कुन अरिष्ट ग्रहले चाहिँ हान्यो हाम

बिहान बेलुकी खाएको भातले बुद्धि हामीलाई दिने सत्य कुरा भन्दाया कसले सुनिदिने हरि हरि सत्य कुरा भन्दाया कसले सुनिदिने नेपाल नेपालीले सत्य संस्कार भुल्नै हुँदैन आफ्नो संस्कार थाम्यौं भने केहीले छुँदैन हरि हरि आफ्नो संस्कार थाम्यौं भने केहीले छुँदैन जुन चीज हामीले रोप्यौं हजुर धर्मका

दसैँ पनि नजिक आउँदा सिंहो नेपाल रोयो, दसैँ पनि नजिक आउँदा सिंहो नेपाल रोयो, नेपाल र नेपालीलाई के भयो भयो, हरि हरि नेपाल र नेपालीलाई के

आफ्नै संस्कार सबैले मानौ धन्दै नमानी हरि हरि आफ्नो संस्कार सबैले मानौ धन्दै नमानी सरका संस्कार थाम्न सुन्नुहोस् हजुर अति हुन्छ गाह्रो संस्कार थामी मर्यौं भने मलामीको धारो हरि हरि संस्कार थामी मर्यौं भने मलामीको धारो जन्मेपछि मर्छौ भन्ने सोचिकन बोलौं जन्मेपछि मर्छौ भन्ने सोचिकन बोलौं नेपालमा नेपालीले सत्य आँता खोलौं हरि हरि।

0: खरानी भराई छैन हुन्छ खरानी हरि हुन्छ खरानी हरि जपौं है प्रभु हरि जपौं है हरि जपौं है प्रभु हरि जपौं है लानु पनि केही छैन लिनु पनि केही छैन दिनु पनि केही छैन लिनु पनि केही छैन झुट्टो माया झुट्टै काया झुट्टै संसार हरि झुट्टै संसार हरि जपौं है प्रभु हरि जपौं है राम जपौं है प्रभु राम जपौं है हरि जपौं है प्रभु हरि जपौं है बिहान बेलुका सधैँ भरि रामै जपौं है बिहान बेलुका सधैँ भरि रामै जपौं है हरि जपौं है प्रभु हरि जपौं है हरि जपौं है प्रभु हरि जपौं है दिनु पनि केही छैन लिनु पनि केही छैन झुट्टो माया झुट्टै काया झुट्टै संसार हरि झुट्टै संसार हरि जपौं है प्रभु हरि जपौं है श्री कृष्ण बलराम सुन्दर वृन्दावन छोडेर नजाऊ हो रुन्चनी हाम्रो मन श्री कृष्ण बलराम सुन्दर वृन्दावन छोडेर नजाऊ हो रुन्चनी हाम्रो मन र छोडेर नजाऊ हो रुन्चनी हाम्रो मन नारायण नारायण जपौं परानी जिन्ना खानी भरै छैन हुन्छ खरानी हरि हुन्छ खरानी जय शम्भो भोले कैलाशपति भोलेनाथ रक्षा गर्नुहोस्।
1: नमस्कार, मेरो नाम जाल्पा देवी तिमसेना हो। वडा नम्बर 7 बोइतेश्वर गाउँपालिका। म दुईटा यसो धेरै जाने त छैन, एउटा दुईटा यसो भजन गाउँ। अब बुढेसकालमा अब केही छैन सहारा, यसो दुईटा भजन गाउँ भनेर आएको। हे कृष्ण सारा पति परो मलाई सारै विपति परो मलाई हे कृष्ण दुर्शासनले सारी खोसो कुशासनले कुटो जताततै जगटाएर चुरा पनि फुटो हे कृष्ण सारा पति परो मलाई सारै विपति

केही छैन, नाङ्गै आयो नाङ्गै जान्छौ लानु केही छैन। हे कृष्ण सुन्न पाए मुरली रनको, पीरा पनि हराउँ त यो मनको।

सधैं हामीलाई हतार हतार सधैं हामीलाई काम सधैं हामीलाई हतार हतार सधैं हामीलाई काम मर्ने बेला भइसको कहिले जप्ने राम मर्ने बेला भइसको कहिले जप्ने।

पनि माटै हुन्छ धुलो, जति ठुलो भए पनि माटो समान धुलो, हे कृष्ण सुन्न पाए मुरलीरनको, पीरा पनि हराउँत यो मनको। संसार हेर्ने आँखालाई छेको जालैले, संसार हेर्ने आँखालाई छेको जालैले, जान्न जान्न भन्दा भन्दै लान्छ कालाले, जान्न जान्न भन्दा भन्दै लान्छ कालाले, हे कृष्ण सुन्न पाए मुरलीरनको, पीरा पनि हराउँत यो मनको। हे कृष्ण सुन्न पाए मुरलीरनको, पीरा पनि हराउँत यो मनको। जपौ हरिलाई कृष्ण जपौ हरिलाई, एक दिन होइन दुई दिन होइन सधैँ भरिलाई, एक दिन होइन दुई दिन होइन सधैँ भरिला।

राम्रो हारती शेखले पवनले तो शङ्ख पासा दिए देउताले अभिप्रार्थना गरी लिँदा यो रूपले देखिया तिम्रो दुष्ट म मारुला भनी कबोल मैले गरेको थिया को हो तो उता याद छैन महाराज त्यसका डरैले गरी दु दु दु गरी छाती बोल्न नसकी आए उसयो गरे देवीको महिमा नजानी यसरी हे दूत के बोल्दछस् तेरा सुमनी सुम भाइ दुईको तारिफ के गर्दछस् आए ते लडुला भनेर मनले देखिलिए सुन्दरी मेरो चित्त तिमी विषे फसि गयो फिर्दैन केही गरी राम्री छौ परिपूर्ण छौ तिमी पनि रानी हुनिएके छौ यो मौका किन चोक त थियौ हिँडसँग जाउँ कसो भन्दथे केरो छैन मलाई केही डर भर के धाक देखाउँछस् मैले हाँटी लिएँ भने छिन महा मार्छु यही मर्दछस् तेरो मालिकलाई यो भनिदिनु संसार मेरो पनि मर्चे रे सहज रन स्थल बिखे मर्दा नराम्रो गरे

सक्तौ हे महाराज हामी दुईले पाता कसी ल्याउँछौ लड्नु पर्छ भने लडिकन पनि त्यसलाई लिआउँछौ धन्दा